0: रेडियो अन्नपूर्ण 93.4
1: रंग बहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्जर पेंट
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 32 29 98028 59 321 081 581
4: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
4: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
5: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
4: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
4: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट

0: नागढुङ्गा पोखरा। फोन 061-33-123 98-028-50-701 98-028-50-702।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98-560-26-579 98-560-26-579।
5: हेलो, के छ तेरो खबर?
6: ठिक छु यार, सन्चै छस्?
5: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
6: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
5: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
6: मैले पनि किन्नु छ के, सँगै किनौ न।
5: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
6: सबै ठाउँको बेड साइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
5: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
8: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412 98-464-67-887।
9: तन्ना आजै फेरि हाल्नुहोस्।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल भदौ 15 गते सोमबार, तदनुसार सन् 2026 अगस्त 31 तारीक नेपालसम्म 1146 भदौ कृष्ण पक्ष तृतीया तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। भोटेकोशी बाढ़ीबाट मृत्यु भई पोखरा ल्याइएका 87 शवको पोस्टमार्टम गरियो, बाँकीको पोस्टमार्टम सोमबार गरिने। विदेशी सहित 4472 जना अझै सम्पर्कविहीन, हाइड्रो पावरका मात्रै 933 जना। सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी नभएको एमाले अध्यक्ष ओलीको दावी, आम नागरिकका लागि सरकार अदृश्य र अगम्य भएको उल्लेख। कृष्णभीरमा सड़क भाँसिएपछि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन, यात्रुलाई सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह। सबैलाई समेटेर संघलाई अगाडि बढ़ाउने बुद्धाचार्यको उद्घोष, 17 बुधे प्रतिबद्धता सार्वजनिक। पोखरा 33 रेवानको निशुल्क स्वास्थ्य शिविर, दुई वर्षभित्र वडा नम्बर 23 पोखराकै स्विजरल्याण्ड बनाउने वडाध्यक्ष गुरूङको दावी। इक्वेडरमा यल निनोका कारण आपतकाल घोषणा, अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी, र एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल, पहिलो परीक्षा बहराइनसँग सन्दीप लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाण्डो वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 5 53-834।

अब समाचार विस्तारमा प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व रहेको बताउँदै यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वहाँले भन्नुभएको छ, हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्याउने र पुनर्निर्माण तथा स्थापनाको पूर्ण नतिजा नआएसम्म काम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ। हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवन रक्षा र राहतमा अहोरात र खटिरहेका छौं। आफ्ना नागरिक संकटमा परेको यस दुखद घड़ीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ। आफ्ना प्रियजन, घरबार र जाय जथा गुमाउँदाको पीड़ा भन्दा ठूलो अन्य केही हुन नसक्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री राहत कोषमा 5,24,79,44,550 रूपियाँ जम्मा भएको पनि जानकारी दिनुभएको छ। त्यसै गरी हिमालयन र लक्ष्मी बैंकमा थप 21,232,00,000 जम्मा भएको छ। दुवै रकम जोड्दा करिब 5,57,00,000,00,000 रूपियाँ हुन्छ। आइतबार मध्याहसम्म 9 वाणिज्य बैंकका खातामा सो रकम जम्मा भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको हो। पोडेकोशीमा गएको बाढ़ीको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ स्टाटस लेख्दै प्रधानमन्त्री शाहले संकलित रकम प्रभावकारी रूपमा खर्च गर्ने बारे छलफल भइरहेको जानकारी गराउनु भएको छ। त्यसै गरी एसियाली विकास बैंक एडीबीबाट बजेटरी सहयोग अनुदानका लागि 5,000,000 अमेरिकी डलर, विश्व बैंकबाट 167,000,000 अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट 5,00,000 अमेरिकी डलर र अस्ट्रेलिया सरकारबाट 1,000,000 अमेरिकी डलर नगद सहयोग, एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि 1,50,000 अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उहाँले जानकारी गराउनु भएको छ। त्यसै गरी भारत सरकारबाट अहिलेसम्म 4 चरणमा कुल 68.5 टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किसिमको सहायता आउँदैछ। चीनबाट 30 बेली ब्रिज सहयोगका लागि अनुरोध गरिएको छ। भारतले आइतबार 230 फिट सिंगल लेन मोडुलर स्टील ब्रिज पठाएको छ। बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे जानकारी उहाँले गराउनु भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थिति बीच पनि प्रभावित क्षेत्रबाट आइतबार साँझसम्म 9,435 जनालाई हवाई र स्थल मार्ग मार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको बताउनु भएको छ। रसुवाको माथिल्लो त्रिशुली एक आसपासबाट चिनिया र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी उद्धारको प्रयास जारी राखेको छ। साथै चिनिया टोलीले सुरुङभित्र 3 किलोमिटरसम्म खोज गरिसकेको छ। सामाजिक सञ्जालमा उहाँले उल्लेख गर्नुभएको छ, नुवाकोटको माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ। घटनास्थलमा नेपाली सेना तालिम प्राप्त कुकुर सहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विशेष गरी 90 जनाको संयुक्त टोली खटिएको छ। टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर 2-3 फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसैले ठूला उपकरण ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ। उहाँका अनुसार नुवाकोटको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा पनि उद्धारको प्रयास जारी छ। यस क्षेत्रमा चिनिया विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ। प्रधानमन्त्रीले प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार सेवा पुनः शुरू भएको जनाएको छ। आइतबार मात्रै नेपाल दूरसंचार प्राधिकरणको सहयोगमा प्राप्त 20 वटा सेटेलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ। नेपाल टेलिकमका 120 र एनसेलका 78 वटा बीटीएस टावर सञ्चालनमा रहेको बाढ़ीका कारण नेपाल टेलिकमका 38 र एनसेलका 27 वटा टावरको सेवा अवरूद्ध भएको थियो।

भुटेको सी हिमबाड़ीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारिष्य मानेर अन्त्येष्टि गर्न लागि नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको जनाइएको छ। कतिपय शव सग्लो अवस्थामा नरहेका, केही कुहिन थालेका र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिनाई र थप असुरक्षित हुने भएकाले कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाइएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्ले प्रत्येक शवको तस्वीर, हुलिया, शरीरमा रहेका विशेष चिन्ह, फरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्र गर्न लागि स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, शवको व्यवस्थापन भनेको तत्काल हटाउने वा अन्तिम संस्कार गर्ने होइन, भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी प्रत्येक शवका वैज्ञानिक प्रमाण सुरक्षित राखेर जमीन पनि सुरक्षित व्यवस्थापन गर्न लागि हो। उहाँले शव फेला परेको स्थान, अवस्था र छुट्टै कोड नम्बर समेत अभिलेख राखिने भएकाले वर्षौं पछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने बताउनु भएको छ। यस्तो अभ्यास अन्य विकसित मुलुकमा पनि रहेको उहाँको भनाइ छ। प्रवक्ता काफलेका अनुसार पहिचान नभएका तथा व्यवहारिष्य शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय गरी यस्तो व्यवस्थापन गरिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीका अनुसार बाढ़ीबाट ल्याइएका धेरै शव क्षेत्र विच्छेद र कुहिएको अवस्थामा रहेकाले पहिचान गर्न कठिन भइरहेको छ। शवलाई लामो समयसम्म शीत भण्डारमा राख्न पनि सम्भव नहुने उहाँले बताउनु भएको छ।

धादिङको कृष्णभीर नजिकै पृथ्वी राजमार्ग भाँसिएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका साथमा रहेको यस क्षेत्रमा करिब 100 मिटर लम्बाई र 9 मिटर चौडाई राजमार्ग भाँसिएको पृथ्वी राजमार्ग मुगलिन मलेखु खण्ड निर्माण योजनाका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभएको छ। त्रिशुली नदीको लगातारको कटानले कृष्णभीर नजिकै राजमार्ग भन्दा तल फ्लो कटिङका कारण राजमार्ग भाँसिएको हो उहाँले भन्नुभएको छ। अहिले करिब 100 मिटर लम्बाई र 9 मिटर चौडाई क्षेत्रसम्म भाँसिएको छ। कतिपय स्थानमा सड़क थप चिरिएकाले भाँसिने सम्भावना बढ़दो छ। सड़क र सड़क छेउको नाली समेत भाँसिएको पनि उहाँले जनाउनु भएको छ। तल त्रिशुली नदीमा झण्डै 100 मिटर र पर्खाल दिएर राजमार्गलाई संरक्षण गरिएको थियो। अहिले त्यो पर्खाल नै त्रिशुलीले बगाएछ उहाँले भन्नुभएको छ। यो क्षेत्रमा 2057 सालमा ठूलो पहिरो गएपछि सो पर्खाल दिएर राजमार्ग संरक्षण गरिएको थियो। यो बेला त्रिशुलीको पर्खालसँगै भीरतर्फ पनि पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङ तथा भू प्राविधिक प्रविधि प्रयोगमा ल्याइएको थियो, जुन प्रविधि नेपालमा पहिलो र सफल प्रयोगको उदाहरण क्षेत्र पनि हो। पानीको उचित निकास, भीरको सतह संरक्षण, घाँस र वनस्पतिको प्रयोग, माटो बाँध्ने तथा संरचनात्मक उपाय अपनाउने विधि नै बायो इन्जिनियरिङ र जियो टेक्निकल प्रविधि हो। राजमार्ग भाँसिएपछि सवारी आवत जावत ठप्प छ। भाँसिने क्रम जारी रहेकाले पृथ्वी राजमार्गमा अहिले कुनै पनि अवस्थामा सवारी चलाउन सकिँदैन। इन्जिनियर ढकालले भन्नुभयो, राजमार्ग खुलाउने विकल्प डाइभर्सन हो, तर कृष्णभीरमा विगतका पहिरोले धेरै दुःख दिएकाले त्यो कटान गर्ने सम्भावना पनि कम छ। अहिले बगाएकै ठाउँबाट टो वाल दिएर सड़क बनाउन समय लाग्ने भएकाले राजमार्ग खुला हुन केही समय लाग्नेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले पृथ्वी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गर्नुभएको छ।

0: रसुवा बाढ़ीका कारण मृत्यु भई पोखरा ल्याइएका शवमध्ये 87 शवको पोस्टमार्टम गरिएको छ। भुटेकोशी नदीमा आएको बाढ़ीका कारण मृत्यु भएका रसुवा सहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका 102 शवमध्ये 87 शवको पोस्टमार्टम सकिएको कास्की प्रशासनले जनाएको छ। बाँकी 15 शवको पोस्टमार्टम सोमबार गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। पोस्टमार्टम गरिएका 87 शवमध्ये 15 शव आफन्तलाई बुझाइसकिएको प्रशासनले जनाएको छ। आफन्तले शव पहिचान गरेकाले उनीहरूलाई शव बुझाइएको सहायक प्रमुख जिल्लाधिकारी बरालले बताउनु भएको छ। अन्यको पनि शव पहिचानका लागि आफन्तहरूसँग सम्पर्क भइरहेको उहाँले बताउनु भएको छ। पोस्टमार्टमका लागि विशेषज्ञ सहितको चिकित्सक टोली खटाइएको छ भने सो टोलीले चुस्त ढंगले पोस्टमार्टम गरिरहेको प्रशासनको भनाइ छ। पोस्टमार्टम सोमबार सकिन्छ। उहाँले भन्नुभयो पोस्टमार्टम सकिएका शवको पहिचानका लागि आफन्तलाई सम्पर्क गरिरहेका छौं। उहाँहरू पनि सोमबारसम्ममा सम्पर्कमा आइसक्नुहोला। आफन्त सम्पर्कमा नआए शव व्यवस्थापनको वैकल्पिक उपाय अपनाउने प्रशासनको तयारी रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि विदेशी पर्यटक सहित जम्मा 4472 जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफलेका अनुसार सम्पर्कविहीन हुने कर्मचारीहरूमा भन्सार कार्यालयका 15, अध्यागमनका 4, 8 बैंक शाखाका 26, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 तथा 8 हाइड्रो पावरका 933 जना रहेका छन्। रसुवाबाट 562, नुवाकोटबाट 115, मकवानपुरबाट 65 र सिन्धुपाल्चोकबाट 225 जना सम्पर्कविहीन भएको बताउनु भएको छ। काठमाडौँ उपत्यका 481 जना तथा कोशी प्रदेशमा 138 जना सम्पर्कविहीन रहेको समेत उहाँले जानकारी दिनुभएको छ। उहाँले गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष सहित केही जनप्रतिनिधि पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताउनु भएको छ। उहाँका अनुसार बाढ़ीमा परि सम्पर्कविहीन हुनेमा 745 जना पर्यटक समेत रहेका छन्। उहाँले हालसम्म बाढ़ी प्रभावित जिल्लाहरूमा 735 जनाको शव फेला परेको समेत बताउनु भएको छ। उहाँले विपदपछि खोज उद्धार र राहतमा 7889 जना परिचालन भएको जानकारी दिनुभएको छ। काफ्रेले अहिले टिमुरे, स्याफ्रुबेसी र रसुवागढ़ी क्षेत्रमा पूर्याका घर तथा शवको खोजी भएको बताउनु भएको छ। हाइड्रो पावरका सुरुङमा समेत उद्धार तथा खोजी कार्य जारी रहेको काफ्रेले बताउनु भएको छ। सम्पर्कविहीन करिब 4472 जना छन्, जसमा नेपाल प्रहरीको 25 जना रहेका छन्। 3 जना मृत फेला परेर शनाखत भइसकेको छ। भन्सार कार्यालयको 15 जना, अध्यागमनको 4 जना र 8 बैंक शाखाका 26 जना, लाङटाङ राष्ट्रिय निकुञ्जका 3, 8 हाइड्रो पावरका 933 जना कर्मचारी सम्पर्कविहीन भएको भनिएको छ। उहाँले भन्नुभएको छ भोटेकोशी नदीमा आएको बाढ़ीमा आफ्ना आफन्त बेपत्ता भएपछि विभिन्न देशका परिवार नेपाल आएर खोजीमा जुटेका छन्। अध्यागमन विभागका अनुसार गत बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि आफ्ना आफन्त सम्पर्कविहीन भएपछि अध्यागमन कार्यालयबाट नेपाल भित्रिएको र नेपालबाट बाहिरिएकाको सूचना लिने बढ़ेका छन्। विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार विनाशकारी बाढ़ीपछि नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको खबर सार्वजनिक भएसँगै विभिन्न देशका राजदूतावास र काउन्सुलर मार्फत मात्रै नभई बेपत्ता नागरिकका आफन्त स्वयं अध्यागमन कार्यालयसम्म धाउन थालेका छन्। तीर्थयात्री, पर्यटन तथा विभिन्न कामको सिलसिलामा नेपाल चीन सीमा क्षेत्रसम्म पुगेका विदेशी नागरिकका आफन्त नेपाल आएर विभिन्न अस्पताल, प्रहरी कार्यालय, उद्धार तथा पहिचान केन्द्र र अध्यागमन विभाग र घटनास्थल आसपास पुगेर खोजी गरिरहेका छन्। कतिपय पीड़ितका आफन्त नेपाल प्रवेश गरेको र बाहिरिएको तथ्याङ्क मागेर खोजी कार्यमा जुटेका छन् भने कतिपयले सम्बद्ध ट्रेकिङ एजेन्सी मार्फत आफ्ना आफन्तको यात्रा विवरण खोजेर अस्पताल तथा स्व पहिचान केन्द्रसम्म आफन्तको तस्विर र विवरण लिएर पुगिरहेका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190190।
2: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: क्रिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615404298094456525।
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन यूके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802851717, 9802851717।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनासुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी। कर्मचारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
0: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
0: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
0: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648-572-849।
6: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज, पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0160 590 162 590 163।
11: हेलो
12: हजुर, नमस्कार।
11: हेलो
12: नमस्कार काका, सुन्नु भएन?
11: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
12: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
11: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
12: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
11: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
12: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
11: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
13: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।
14: होम केयर सेवा, होम केयर सेवा,
15: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
15: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
15: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
15: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
15: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
15: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061 411 777, मोबाइल 98560 89 77।
13: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405 98563405।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो, तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत, विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्, रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क, किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र,
13: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल, फोन 98560 10 31 97 150 010 31, पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
16: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
16: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
16: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 689, 452 715।

पोखरा उद्योग वाणिज्य संघको आसन्न 36औं महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेद्वार उत्तममान बुद्धाचार्यले सबै क्षेत्रका व्यवसायलाई समेटेर संघलाई विधान अनुसार अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार पोखरामा आयोजित प्रतिबद्धता पत्र सार्वजनिक तथा पत्रकार सम्मेलनमा बुद्धाचार्यले आफू लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रहेको अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताउनु भएको छ। पत्रकारले यसअघिको निर्वाचनमा प्यानलमा रहेर प्रतिस्पर्धा गरेको व्यक्ति यसपटक एक्लै अध्यक्षमा उम्मेद्वार बन्नुको आधारको प्रश्न गरेका थिए। जवाफमा बुद्धाचार्यले समूहमा विभिन्न किसिमका व्यक्तिको भूमिका र प्रभाव हुनु स्वाभाविक रहेको बताउनुभयो। उहाँले आफू 2041 सालदेखि निरन्तर व्यवसायमा संलग्न रहेको र विभिन्न सामाजिक संस्था मार्फत समेत काम गर्दै आएको उल्लेख गर्नुभयो। लामो व्यावसायिक तथा संस्थागत अनुभवका आधारमा व्यवसायले भोगिरहेका समस्या र त्यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भूमिका संघले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ। यसअघि आफू प्यानलमा रहेर निर्वाचनमा सहभागी भए पनि अहिले अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएको प्रसंगमा उहाँले नेतृत्वमा पुगेपछि सबैलाई साथमा लिएर अगाडि बढ्ने स्पष्ट पार्नु भएको छ। बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षको रूपमा बिताएका 2 वर्ष आफूले जिम्मेवारीपूर्वक पूरा गरेको सुनाउनु भएको छ। उक्त अवधिमा आफूले जिम्मेवारी अनुसार काम गरेको उल्लेख गर्दै उहाँले संस्थाको नेतृत्व व्यक्ति भन्दा पनि विधान र संस्थागत प्रणाली अनुसार हुनुपर्नेमा जोड़ दिनुभएको छ। बुद्धाचार्यले संघलाई व्यवसायको साझा आवाज, भरोसा योग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा विकास गर्ने आफ्नो प्रतिबद्धता रहेको दोहोर्याउनु भएको छ। उहाँले संघ प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै उद्योग व्यवसाय मैत्री नीति निर्माणका लागि पहल गर्ने बताउनु भएको छ। उहाँले सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा व्यवसायका दैनिक समस्या समाधानदेखि प्रविधि बजार विस्तार, पर्यटन, लगानी र स्थानीय उत्पादन प्रवर्धनसम्मका 17 मुद्दा समेटिएका छन्। प्रतिबद्धतामा व्यवसायका लागि एकद्वार सहायता केन्द्र तथा विशेषज्ञ सहायता टीम, व्यावसायिक डेटा बैंक, व्यवसायमा डिजिटल प्रविधि तथा एआईको प्रयोग, युवा, महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्धन लगायतका विषय समेटिएका छन्। त्यस्तै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न लोकल टू ग्लोबल अभियान तथा पोखरामा उत्पादित वस्तु तथा सेवाको प्रयोग र खरिद बढ़ाउन बाई पोखरा अभियान सञ्चालन गर्ने योजना उहाँले अगाडि सार्नु भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन नेपाल रेवान पोखराले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट पोखरा 23 ठूला खेतका 750 जना लाभान्वित भएका छन्। हरेक 2 वर्षमा आयोजना गर्दै आएको स्वास्थ्य शिविर यसपटक पोखरा 23 ठूला खेत स्थित श्री सिद्ध बाराहा उच्च माध्यमिक विद्यालयको प्रांगणमा आइतबार सम्पन्न भएको हो। नेपाली सेना पश्चिम प्रीतना हेडक्वार्टर पोखरा तथा सैनिक अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा प्रसूति तथा स्त्री रोग, फिजिसियन, अर्थोपेडिक, छाला रोग, नाक कान तथा घाँटी रोगको परीक्षण सहित प्रयोगशाला, ईसीजी र भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो। कार्यक्रम संयोजक तथा रेवान पोखराका सचिव भीष्मराज पौडेलका अनुसार शिविर सफल बनाउन पोखरा महानगरपालिका वडा नम्बर 23 कार्यालय, सिद्धबारा उच्च माध्यमिक विद्यालय, क्लिनिक नेपाल, रेवाना हस्पिटल लेकसाइड, युनाइटेड रेफरेन्स ल्याबोरेटरी यूआरएल तथा भरतपुर महानगरपालिका 27 मेघौलीबाट सहयोग प्राप्त भएको थियो। सहयोगी संस्थालाई कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको थियो। वडाध्यक्ष गुरूङले आगामी 2 वर्षभित्र पोखरा 23 पोखराकै स्विजरल्याण्ड बनाउने दावी समेत गरेका छन्। उहाँका अनुसार हल्लनचोकदेखि 85 सम्म करिब 4 अर्ब रूपियाँ बराबरका योजना परेको छ। अन्य सड़क निर्माण तथा पूर्वाधारका लागि पनि एसियाली विकास बैंक एडीबीबाट सहयोग प्राप्त भएको उहाँले बताउनु भएको छ। रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै रगतको अभावमा रहेका बिरामीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा विशेष रक्तदान कार्यक्रम आयोजना गरिएको छ। आइतबार आयोजित कार्यक्रममा 35 युनिट रगत संकलन भएको छ। इनर व्हील क्लब अफ डिस्ट्रिक्ट 350 नेपाल अन्तर्गतका इनर व्हील क्लब अफ अन्नपूर्ण, इनर व्हील क्लब अफ पोखरा मिड टाउन, इनर व्हील क्लब अफ पोखरा
इनर व्हील क्लब अफ न्यू रोड पोखरा र इनर व्हील क्लब अफ अन्नपूर्ण जुवेनाइल्स जोनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो। पोखरा महानगरपालिका 18 स्थित लवली हिलमा रहेको ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय दिव्य युवा समूहको शाखा परिसरमा आयोजित कार्यक्रममा ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय दिव्य युवा समूहकी शाखा प्रमुख राजयोगिनी सुधा दिदीले पहिलो रक्तदाता शान्ति उदासलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन्। क्लबको पोखरामा सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाश चन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ रोजी र सह सचिवमा बालकुमारी पौडेल तारा चयन भएका छन्। त्यस्तै सदस्यमा संजय थापा र वसन्त गिरी चयन भएका छन्। यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले गरेका थिए। साधारण सभाको उद्घाटन सत्रमा क्लबका सचिव गौरव त्रिपाठी र कोषाध्यक्ष राजु गिरीले प्रस्तुत गरेका प्रतिवेदनमाथि बन्द सत्रमा व्यापक छलफल गरी पारित गरिएको थियो। हरेक वर्ष भदौ 15 मनाइने पुस्तकालय दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नम्बर 29 अवस्थित दीप्सिका सामुदायिक पुस्तकालयले आइतबार पुस्तकालयको महत्व शीर्षकमा मावि 9-12 स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ। लेखनाथ क्षेत्रका 12 विभिन्न विद्यालयका 23 प्रतिस्पर्धीलाई पछि पार्दै पोखरा महानगरपालिका वडा नम्बर 30 रहेको त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका टंक प्रसाद शर्माले प्रथम स्थान हासिल गरेका छन्। एक घण्टा लेखन समय उपलब्ध गराइएको प्रतियोगितामा पोखरा 27 रहेको लिटल फ्लावर एजुकेशन सेकेण्डरी स्कूलकी अरमाली पौडेले द्वितीय स्थान तथा नेपाल आदर्श आवासीय मावि पोखरा 29 कि एन्जल यादवले तृतीय स्थान हासिल गरेका छन्।

0: तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0161-95-728, मोबाइल 9850607729।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आज बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834-32-29, 9808-59321, 061-581-871।
9: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा।
8: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
10: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
8: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
11: विस्तृत जानकारीको लागि
10: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-87।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अयनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौ।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाको लागि सहयोग गरेका हुन्। समूहले यसपालि तीज कार्यक्रम स्थगित गरी 51,111 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्।

बाँकी रहेका समाचारहरू। पोखराको बुद्ध विशाल बजारमा व्यवसाय गर्ने महिला व्यवसायहरू दिदी बहिनी समूहले बाढ़ी पीड़ितलाई सहयोग गरेका छन्। यस वर्षको तीज पर्व मनाउन भनेर छुट्याएको रकम रसुवा भोटेको सी नदीमा

बाङमयका मानवाधिकार बारे पोखरामा हुने सबै जसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको तीन वर्ष पुग्यो। वाम बुद्धिजीवी एवं मानवाधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतबार उनका समवयी आफन्त शुभेच्छुकहरूले उनको योगदानको सम्झना गरेका छन्। टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरिएको छ। मार्क्सवादी चिन्तक समेत रहेका नेकपा मशालका महासचिव मोहन विक्रम सिंह र केन्द्रका अध्यक्ष समेत रहेका बरालका छोरा विद्या विमलले शेरचनलाई नगद 50,000 र सम्मान पत्र सहित सम्मान गरेका हुन्। कार्यक्रममा चिन्तक सिंहले कम्युनिष्ट आन्दोलनमा अहिले गम्भीर संकट पैदा भएको जनाउँदै कुनै प्रहारले पनि नढल्ने योद्धाका रूपमा टेकनाथलाई चिनाएका थिए।

रैंडम रिडर सोसायटी अफ नेपालले एक वर्षमा दशवटा महत्वपूर्ण कृतिमाथि परिचर्चा र समीक्षा गरेको छ। पोखरामा आइतबार आयोजित संस्थाको 16 वार्षिक साधारण सभामा सचिव ध्रुव केसीले पेश गरेको प्रतिवेदन अनुसार विभिन्न विधाको पुस्तकमाथि लेखक र पाठकबीच बहस चलाइएको हो। संस्थाले गत एक वर्षमा पुस्तक परिचर्चाका लागि 10 नियमित श्रृंखला सञ्चालन गरेको थियो। 2042 सालको कार्तिक 1 गते 12 श्रृंखलामा घिमिरे युवराजको नाटक लस्ट एण्ड फाउण्डबाट शुरू भएको बहस साउन 30 गते समी बैरागीको कविता कृति शाही माशा समाए पुगेको छ। यस अवधिमा क्षति समर्पणको उपन्यास तोर्किन, पुरूषोत्तम बजगाईको निलो प्रेम, लक्ष्मण वियोगीको कथा संग्रह सत्यम र रेबेका एफ कुआङको विश्वविख्यात उपन्यास एलो फेस्टमाथि परिचर्चा भएको छ। त्यसै गरी रिमा केसीको भगवतनामा मनोज घरती मगरको इतिहासदेखि भर्तीको फन्दासम्म, लोकरञ्जन पराजुलीको सन्धिकाल र विन्दा पाण्डेको नेपाली राजनीतिमा महिला जस्ता कृतिमा विमर्श गरिएको थियो। यी श्रृंखलाहरूमा कुमार नगरकोटी, शिव संकल्प, गायत्री गौतम, डाक्टर नेत्र एटम, तीर्थ गुरूङ, रेशम गिरी, मेजन पुन, युवराज श्रेष्ठ, स्ट्रगल राणा र विपिन आचार्यले सहजकर्ता र कार्यपत्र प्रस्तुतकर्ताको भूमिका निभाएका थिए। साधारण सभामा अध्यक्ष दीपक पराजुलीले पुस्तक परिचर्चा गर्दा विधागत समावेशितालाई ख्याल गरेको बताएका छन्। पूर्व उपाध्यक्ष दुर्गाबहादुर शाह बाबाले 16 वर्ष अघिको स्थापना कालको स्मरण गर्दै ऱ्याण्डमको सदस्य हुन पाउनुमा गौरव महसुस हुने बताएका छन्। साधारण सभामा कोषाध्यक्ष भरत कोइरालाले संस्थाको आय व्यय विवरण प्रस्तुत गरेका थिए।

अब अन्तर्राष्ट्रिय समाचार। इक्वेडरले यल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले यल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको यल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेशियामा डडेलको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छनृ।

0: भेनेजुएलाकी अन्तरिम नेतृत्व डेल्सी रोड्रिग्वेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौमसत्ता कायम राख्ने दावी गरेका छन्। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिग्वेजले भेनेजुएलाले आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताएको हो। अब खेल समाचार। मलेसियाको मैदानबाट नेपाली क्रिकेट टोलीले यसपटक उपाधि मात्रै होइन सन् 2027 एसिया कपको टिकट पनि लिएर फर्कने लक्ष्य राखेको छ। एसिसी प्रिमियर कपको तेस्रो संस्करण आइतबारदेखि शुरू हुँदै गर्दा नेपाल सामु उपाधि जितेर एसिया कपमा स्थान बनाउने स्पष्ट अवसर छ। 10 टोली सहभागी प्रतियोगितामा च्याम्पियन बन्ने टोलीले मात्र एसिया कपमा प्रवेश पाउने भएकाले नेपाली टोलीका लागि यसपटकको प्रिमियर कप निकै महत्वपूर्ण बनेको छ। नेपालले प्रतियोगिताको शुरूआत सोमबार बहराइन विरूद्धको खेलबाट गर्नेछ। समूह एमा रहेको नेपालले बहराइनसँगै आयोजक मलेसिया, साउदी अरेबिया र हङकङसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। समूहको शीर्ष दुईमा रहन सके नेपालले सेमी फाइनल हुँदै उपाधिका लागि अघि बढ़ने अवसर पाउनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। हिजो सामाजिक सञ्जाल मार्फत बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसिसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइरहेको छ। भोटेकोशी बाढ़ीबाट मृत्यु भई पोखरा ल्याइएका 87 शवको पोस्टमार्टम गरियो, बाँकीको पोस्टमार्टम सोमबार गरिने। विदेशी सहित 4,472 जना अझै सम्पर्कविहीन, हाइड्रो पावरका मात्रै 933 जना। सरकारले राज्यको सामर्थ्य कब्जा गर्दा विपद व्यवस्थापन प्रभावकारी नभएको एमाले अध्यक्ष ओलीको दावी, आम नागरिकका लागि सरकार अदृश्य र अगम्य भएको उल्लेख। कृष्ण भीरमा सड़क भाँसिएपछि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन, यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह। सबैलाई समेटेर संघलाई अगाडि बढ़ाउने बुद्धाचार्यको उद्घोष, 17 बुधे प्रतिबद्धता सार्वजनिक। पोखरा 23 रेवानको निशुल्क स्वास्थ्य शिविर, 2 वर्षभित्र वडा नम्बर 23 पोखराकै स्विजरल्याण्ड बनाउने वडाध्यक्ष गुरूङको दावी। इक्वेडरमा यल निनोको कारण आपतकाल घोषणा, अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। र एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल पहिलो परीक्षा बहराइनसँग, सन्दीप लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला अहिलेलाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंस्टे घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेंस्ट
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 32 29 98028 59 321 061 581
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
5: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा न खिनानी खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलादी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब पोपिम ओछे
6: हजुर किने झोको लाइ नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
5: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061 585 8 15 98 565 35 8 15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान निभिन्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98028 85 1717 98028 85 1717
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
9: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
10: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेसनल कलेज पोखरा 8 सिमलचौर फोन 061 573 163 582 844 वेबसाइट www.lagrandi.edu.np
11: होम केयर सेवा होम केयर सेवा
12: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856097277।
13: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
14: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
13: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वर ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
14: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
13: ल, तिमीलाई थाहै छैन, दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
14: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
13: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
12: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वरी ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्येश्वरी ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028750701, 98028750702।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
17: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
16: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
17: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
16: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
17: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
12: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
11: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
19: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
12: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01031, 97150-01031। पोखरा न्यू रोड, बीएनडी भवन, सानीमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।

0: नगर्ने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560056।
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
6: फोन 061-572-648-572-849।
8: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन रिफ कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: रासन पट्टा हराएको सूचना मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
1: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथीहरू भेनसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आजको विषयवस्तु हामीले पोखरा उद्योग वाणी संघको नजिकिएको 36 महाधिवेशनको सन्दर्भमा गर्दैछौ। 36 महाधिवेशनमा उम्मेद्वारहरू अहिले घरदैलो गरिरहेका जो मत आफ्नो पक्षमा लिनका लागि सरसल्लाह गरिरहेको अवस्था छ, भेटघाट गरिरहेको अवस्था छ। यसपालि नेतृत्वको लागि चारजना चुनावी मैदानमा देखिनु भएको छ। अहिले वरिष्ठ उपाध्यक्ष रहनुभएका उत्तमान बुद्धाचार्य, त्यसै गरी बलराम आचार्य, महासचिव शोभा गौतम र यसअघि दुईवटै निर्वाचनमा नेतृत्वमा पुग्न नसक्नुभएका अर्जुनजी हुनुहुन्छ र उहाँहरूले घरतैलो गरिरहँदाखेरि हामीले उम्मेद्वारहरूका मुद्दाहरू, उम्मेद्वारहरूका कुराकानीहरू र व्यवसायसँग जोडिएका कुराकानीहरू जोडिरहेका छौं। आज मैले प्रत्याशी उत्तमान बुद्धाचार्यज्यूलाई लिएको छु। उहाँ अध्यक्ष पदका उम्मेद्वार हुनुहुन्छ। उहाँ एलिगेन्स ट्रेड सेन्टर, 49 ज्वेलरीज, पोखरा एफएम, सिल्भर 49/3 ज्वेल्स पाली र उहाँ पोखरा उद्योग वाणी संघमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। फ्लोरिङ फर्निसिङ व्यवसाय संघमा सल्लाहकार हुनुहुन्छ। पूर्व अध्यक्ष लायन्स क्लब अफ पोखरा लेक सिटी, सिनियर एओजी लायन्स डिस्ट्रिक्ट 325 के नेपाल, त्यसै गरी निवर्तमान अध्यक्ष विश्व शान्ति स्तूप समिति, संस्थापक अध्यक्ष युवा बौद्ध संघ धर्मशिला बुद्ध विहार, संस्थापक संगीत प्रशिक्षण केन्द्र पोखरा, सदस्य नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल, पूर्व बोर्ड सदस्य नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा, जुन तीन कार्यकाल उहाँ रहनुभयो र उहाँले आफ्ना 17 बुदामा आफ्ना प्रतिबद्धताहरू जाहेर गर्नुभएको छ। उहाँसँग म यिनै विषयवस्तुहरूमा कुराकानी गर्छु। नमस्कार, यहाँलाई स्वागत छ।
2: नमस्ते आर्जुजी,
1: आराम हुनुहुन्छ?
2: एकदम आराम छु अहिले।
1: अब अधिवेशन नजिकता गरी कतिको लागेछ? यो महाधिवेशन
2: धेरै नै लागिरहेछ, भ्याइ नभ्याइ छ। अब धेरै ठाउँमा प्रचार प्रसारको क्रममा, भोट माग्ने क्रममा एकदम घरदैलो कार्यक्रम व्यापक रूपमा भइरहेको छ।
1: अब बेला बेलामा दृश्यहरू देखिन्छन्। अब यो महाधिवेशन आउने बेलामा कोही एक्लै, कोही अब एउटा समूह बनाएर जाने गरेका पाइन्छ। अघिल्लो पालि पनि त्यस्तै देखिन्थ्यो, योपालि पनि अब तपाईँ एक्लै अध्यक्षमा जानुभएको छ, अर्का एकजना एक्लै हुनुहुन्छ र दुईजना एउटा समूह बनाएर जानु भएको छ, कस्तो होला?
2: समय परिस्थितिले गर्दो रहेछ यो। अब उनलाई त्यहाँ अध्यक्षतात्मक प्रणाली छ, तर पनि अब जुन टिमबाट जति पनि साथीहरू निर्वाचित भएर आउनुहुन्छ त्यो हाम्रो आफ्नै टिम हुन्छ, त्यसमा प्रब्लम छैन। त्यो टिम कुनै पनि काम चाहिँ टिमले नै गर्ने हो। टिम भनेपछि अब अहिले चाहिँ स्वतन्त्र रूपमा, म पहिला पनि नि स्वतन्त्र रूपमै आए थिएँ, बीचमा आएर एकचोटि टिममा परेँ, त्यहाँबाट सर्वसम्मत भएँ र
1: सुरुमा स्वतन्त्र भएर आउनुभयो,
2: स्वतन्त्र
1: अधिक मत पनि ल्याउनुभयो,
2: हजुर अत्यधिक मत पनि आयो र त्यसको पछि एउटा वाणिज्य उपाध्यक्षमा हुँदाखेरि पनि नि हामीले राम्रो मत ल्याएरै भएँ र त्यसपछि वरिष्ठ हुँदाखेरि एउटा सर्वसम्मतकै अवस्था रह्यो र अहिले अध्यक्षको रूपमा एक्लै नै म भेट्दैछु।
1: अब यति धेरै प्रतिस्पर्धी हुनुहुन्छ, चारजना हुनुहुन्छ प्रतिस्पर्धी सँगसँगै, उहाँहरू अब आफ्नो पारालाई लागिरहनु भएको छ, तपाईँले कस्तो रणनीति अपनाउनु भएको छ?
2: मेरो आफ्नै छुट्टै, किनभने यत्रो वर्षको अनुभव छ, त्यो अनुभवले सबभन्दा मुख्य हाम्रो उद्योगी व्यापारीहरू मतदाताहरू नै हुनुहुन्छ। उहाँहरू सचेत बौद्धिक वर्गका हुनुहुन्छ, उहाँहरूलाई थाहा छ उद्योग वाणिज्य संघमा कस्तो किसिमको नेतृत्व चाहिन्छ। उहाँले सबैले आफ्नै किसिमले मूल्याङ्कन गरिराख्नु भएको छ र त्यही अनुरूप म विश्वस्त छु, विश्वास गर्छु। हिजोको दिनमा पनि नि मलाई उहाँहरूले योग्य, सक्षम, अनुभवी भएको हुनाले तपाईँले नेतृत्व गर्नुपर्छ भनेर जुन पठाउनुभयो अहिले पनि नि उहाँहरूले जति पनि नै हामीले अहिले 60-65% यो भ्याइसकेका छौँ त्यहाँ जाँदाखेरि उहाँ तपाईँको अरू विकल्प छैन तपाईँ पुरानो व्यापारी परिपक्व एउटा नेतृत्वमा आउनुपर्ने व्यक्ति नै तपाईँ भएको हुनाले हामी तपाईँको साथमा छौँ भनेर मलाई चाहिँ सबैले सराहना एउटा आश्वासन पनि नि दिइराख्नु भएको छ निश्चित रूपमा उहाँहरूले जति मनदेखि नै हृदयदेखि नै यो भावना व्यक्त गर्नु भएको छ त्यो मतदानको दिनमा पनि नि उहाँहरूले अत्यधिक बहुमतले विजय गराउनुहुनेछ भन्ने मैले पूरा विश्वास पनि लिएको छु।
1: अघिल्लो पालिको निर्वाचनको सिनारियो पनि यस्तै खालको थियो तपाईँहरू एउटा प्यानलमा हुनुहुन्थ्यो गोकर्णजी एकत्र एक्लै हुनुहुन्थ्यो कहिलेकाहीँ यस्ता परिवेशहरूले पनि त्यो नेतृत्वमा पुग्नका लागि एक खालको त्यो वे आउट गर्छ भन्ने लाग्छ अप्रत्याशित नतिजाहरू पनि आउँछन् भन्ने लाग्छ
2: त्यो पनि नि कुनै बेलामा त्यो रहन्छ पनि नि त्यो समय परिस्थिति होइन त्यसले गर्दाखेरि हो सबैलाई त्यो लागू हुन्छ भन्ने त छैन तर मान्छेमा आफूमै भर पर्छ आफूमा कति क्यालिफर छ कति होइन क्यापासिटी छ त्यो हिसाबले नै हो मूल्याङ्कन गर्ने भनेको हाम्रो उद्योगी व्यापारीहरू जो मतदाता हुनुहुन्छ उहाँहरूले नै मत दिएर हामी जित्ने हो उहाँहरूले नै जज गर्नुहुन्छ जुन किसिमले पोखरा उद्योग वाणिज्य संघको गरिमा छ त्यो गरिमालाई कायम गर्दै अबको नयाँ पुस्तालाई त्यो संस्था कुन रूपले हस्तान्तरण गर्ने त हामीलाई कस्तो खालको नेतृत्व चाहिन्छ त भनेर उहाँहरू एकदम जागृत छ
1: तपाईँ पनि एउटा पुस्ता भइसक्नुभयो तपाईँभन्दा अघिल्लो पुस्ता र त्योभन्दा अघिल्लो पुस्ताले निकै मेहनत गरेर यहाँसम्म ल्याउनुभयो र लामो यो व्यावसायिक क्षेत्रको अनुभव पनि छ अब सामाजिक क्षेत्रको अनुभव पनि छ अब कहिले स्तुपा भन्नुभयो अब कहिले संगीत प्रशिक्षण केन्द्र भन्नुभयो कहिले अब धर्मशाला बुद्ध विहार भन्नुभयो आफ्नो व्यवसाय पनि छँदैछ यसरी रहिरहँदाखेरि पक्कै पनि म व्यवसायहरूसँग नजिक नै छु व्यवसायले मलाई टाढा राख्नु भएकै छैन भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ
2: हजुर एकदमै म ढुक्क छु जुन किसिमले निस्वार्थ भावले मैले धार्मिक सामाजिक क्षेत्रमा काम गरेँ यत्रो वर्ष त्यो सँगैसँगै मेरो व्यवसाय यात्रा पनि मैले चाहिँ सँगैसँगै नै चलाइराखेको थिएँ जति पनि नि संघ संस्थाहरू जति पनि नि यहाँका धार्मिक या सामाजिक संघ संस्थाहरूमा गाह्रो साह्रो पर्दाखेरि त्यहाँ कुनै पनि कार्यक्रमहरू हुँदाखेरि मेरो प्रत्यक्ष संलग्नता मैले सकेको सहयोग गरी आइरहेको हुनाले यहाँ जति जतिले मलाई सम्झिराख्नु भएको छ मलाई सम्झिएर निम्तो पनि पठाउनुहुन्थ्यो त्यहाँ गएको बेलामा उहाँहरूलाई थाहा छ कि उत्तम मान बुद्धाचार्यले कस्तो किसिमको उहाँको भावना छ कस्तो किसिमले उहाँले हामीलाई सहयोग गरिराख्नु भएको छ र भोलिको दिनमा पनि नि उहाँले चाहिँ के कसरी गर्न सक्छ होइन उसको चाहिँ एउटा जुन मनोभावना छ त्यो नै उहाँहरूले मूल्याङ्कन गरेर मेरो व्यावसायिक हिसाबले पनि नि त्यसले प्रत्यक्ष दुवैतिर मलाई चाहिँ सहयोग गरेको छ जुन सामाजिक कार्य हामी के अर्थ उत्पादन गर्छौं भने त्यहाँबाट सञ्चित भएको हामीले कमाएकोबाट हामीले जस्तो बुद्धले चार भाग लगाउने भन्छ बुद्ध शिक्षामा त्यसमा आफ्नो लागि चाहिने आफ्नो परिवारको जीविकोपार्जनलाई जुन हामीले छुट्याउँछौं त्यसपछि भैपरी आउनेलाई र आफ्नो व्यवसायलाई नै अझै बढाउनको लागि एक भाग त व्यवसायमा लगानी गर्ने भन्ने बुद्ध अर्थनीति छ त्यो अर्थनीति अनुसार नै म पनि लागिरहेको र त्यसै अनुरूप हामी सामाजिक प्राणी भएको हुनाले समाजमा आफ्नो आफूले मात्र कमाएर होइन कि आफूभन्दा कम क्षमतावान आफूभन्दा अलि नसक्नेलाई हामी सक्नेहरूले त्यो सहयोग गरेर जाने भएको हुँदाखेरि त्यही रूपले यहाँ हाम्रा उद्योगी व्यापारीहरूले मलाई चाहिँ जहिले पनि नि मैले उहाँहरूलाई खाली पनि पठाएको छैन र मलाई पनि नि उहाँहरूले एकदम सहृदयतापूर्वक उहाँहरूले चाहिँ डाक्नुहुन्छ मैले सकेको गर्छु त्यो नै मेरो सबभन्दा ठूलो आधार पनि नै हो
1: जुन अध्यक्षको लागि अहिले आफू एक ठाउँमा हुनुहुन्छ कहिलेकाहीँ अलिक छिटै म त्यो पदमा पुग्छ भन्ने चाहना हुनु स्वाभाविकै पनि हो, तर कहिलेकाहीँ यो प्रक्रियागत हिसाबका कुराकानी गर्दाखेरि त्यो आफूलाई अलिकति सहज लाग्छ कि वा कस्तो लाग्छ?
2: यसमा चाहिँ त्यो व्यक्तिमै भर पर्छ, मैले अघि पनि नै भने, किनभने अब मैले यहाँ धार्मिक सामाजिक अन्य संघ संस्थाहरूमा सक्रिय पूर्वक म सहभागी भएको अब 35-40 वर्ष भइसक्यो। 35-40 वर्षदेखि विभिन्न संघहरूमा, अघि तपाईँले पढ्नुभयो, त्यसमा धेरै यहाँका पोखराका ठूला ठूला संघ संस्थाहरू, स्कूल कलेजहरू, विभिन्न धार्मिक क्षेत्रहरूमा म बसेर जुन मेरो क्रियाशीलता रहेको थियो, मैले त्यो संस्थामा गएर साथीहरूले विश्वास गरेर जुन नेतृत्व मैले लिएर नेतृत्वदायी भूमिकामा रहेर काम गरे, त्यो मेरो सबभन्दा ठूलो लगानी, त्यो मेरो बेस हो। त्यसै कारणले त्यही हिसाबले मैले अहिले यो उद्योग वाणिज्य संघमा आउँदाखेरि अब कतिपयलाई लाग्न सक्छ अलि छिटो भयो या के भयो भन्ने, त्यो त्यसमा कुनै पनि नि शंका मान्नुपर्ने जरूरतै छैन, किनभने म मेरो व्यवसाय 2022 सालमा शुरू हुँदादेखि नै उद्योग वाणिज्य संघको सदस्य छु। सदस्य भएर हाम्रा अग्रजहरूले त्यतिखेरै, चाहे त्यो फ्लोरिकल्चर एसोसिएसनसँग मिलेर फ्लावर एक्जिबिसन होस् या मेला महोत्सव होस्, होइन, विभिन्न किसिमका कार्यक्रमहरूमा मलाई समितिमा पनि राख्नु भएको थियो, यसले के गर्छ गर्न सक्छ भनेर। त्यतिखेरदेखि म त्यो मलाई जुन जिम्मेवारी दिएको थियो त्यही हिसाबले सक्रियतापूर्वक म लागेर अगाडि बढ़िरहेको थिएँ, र उद्योग वाणिज्य संघले आयोजना गर्ने विभिन्न किसिमका प्रशिक्षणहरूमा म आफू प्रशिक्षार्थी भएर त्यहाँबाट ट्रेनिङहरू पनि मैले लिएँ, र त्यो बेलादेखिको अब हाम्रा अग्रज दाजुहरू साथीभाइहरू जुन टिममा आएर काम गरिराख्नु भएको थियो, म प्रत्यक्ष उहाँहरूसँग संलग्न भएरै काममा लागिरहेको छु, चाहे त्यो एफएनसीसीआईको चुनावमा लाग्नेदेखि लिएर यहाँ लोकलमा र जिल्ला जिल्लामा जानुपर्ने ठाउँहरूमा। त्यसै कारणले मेरो अनुभव, मैले प्रत्यक्ष कार्य समितिमा बसेर त्यतिखेर अन्य साथीहरूलाई अगाडि बढ़ाउनको लागि, तपाईँहरू अगाडि बढ्दै हुनुहुन्छ भने हामी किन, हामी त आफ्नो व्यवसायमा भर्खरै शुरू गर्दैछौ, करियर यहीँ बनाउनु पर्नेछ, बच्चाहरू बिजनेसमा आइराखेको छैन, एक्लो म चलाइराखेको थिएँ, त्यसै कारणले त्यो त्यतिखेर समयको पनि अभाव थियो, र जब मेरो बच्चाहरू पनि नि मेरो छोराहरू पढेर विदेशबाट आइसकेपछि, अनि बच्चाहरूलाई मैले गरिराखेको व्यापार, मेरो सुन चाँदीको, मेरो फ्लोरिङ फर्निसिङको अन्य व्यापारहरू पनि, उनीहरूलाई अब बिस्तारै हामीले ह्यान्डओभर गर्नुपर्छ, पुस्तान्तरण गर्दै जानुपर्छ, त्यही आधारले मैले छोराहरूलाई त्यो जिम्मेवारी दिइसकेपछि उनीहरूले पनि नै अहिले राम्रोसँग सम्हाल्न सक्ने भइसक्यो, र म अलिकति पहिलाभन्दा फुर्सदिलो भएर अहिले पूरा म समय दिन सक्छु भनेर 6 वर्ष अगाडि म आएँ। त्यहाँ समय धेरै बिताउनु मात्रै ठूलो कुरा होइन, त्यहाँ बिताइएको समय अर्थपूर्ण रहनु पर्यो। हाम्रो व्यापारी होइन फर्निसिङको अन्य व्यापारहरू पनि, उनीहरूलाई अब बिस्तारै हामीले ह्यान्डओभर गर्नुपर्छ, पुस्तान्तरण गर्दै जानुपर्छ, त्यही आधारले मैले छोराहरूलाई त्यो जिम्मेवारी दिइसकेपछि उनीहरूले पनि नै अहिले

0: तमाम पोखरेली जनताको लागि, पोखराको सर्वाङ्गीण विकासको लागि, चौतर्फी विकासको लागि त्यो संस्थाले महत्वपूर्ण जग हालेको छ। यसको शिक्षा क्षेत्रमा पृथ्वीनारायण कलेजदेखि लिएर पोखरा युनिभर्सिटीसम्म, बाल मन्दिरदेखि लिएर कन्या क्याम्पससम्म धेरै यस्ता छन् उदाहरणहरू, चाहे त्यो मल्टिपर्पज हाई स्कूल होस् होइन, धेरै यस्ता पुल पुलेसाहरू बनाउने, बाटोघाटो बनाउने,
1: एयरपोर्ट
0: बनाउने, अनसन बसेरै होइन उद्योगवाणिज्यसँगकै नेतृत्वमा, र यहाँका अहिले जति पनि नि क्रियाशील भएको, चाहे त्यो पर्यटन परिषददेखि लिएर अन्य विभिन्न संघ संस्थाहरू छ, त्यो संस्थाहरूमा पनि नि उद्योग वाणिज्य संघ पोखराले नै नेतृत्व लिएर त्यो संस्थाहरू गठन गरिदिएको छ।
1: पर्यटन क्षेत्रको नेतृत्व पनि गरेको हो,
0: गरेको हो त्यसमा पनि
1: परिषदकै अध्यक्ष यहाँहरूकै अध्यक्ष अशोक पालिका हुनुहुन्थ्यो,
0: अशोक दाई हुनुहुन्थ्यो होइन, अब आनन्द दाई अब एफएनसीसीआईकै नेतृत्व लिनुभयो, अहिले अन्दन श्रेष्ठ हुनुहुन्छ भने यो क्षेत्रबाटै, पोखरा उद्योग वाणिज्य संघबाटै एकदमै गर्विलो एउटा इतिहास छ, त्यसलाई हामीले कायम गर्नको लागि हामी अलिकति नयाँ आउनेको लागि त्यहाँ 10-12 वर्ष खर्चिनुपर्छ, किनभने उहाँले बेस तयार गर्नु छ, उहाँलाई यहाँको अरू थाहा नहुन सक्छ, किनभने हाम्रो पुस्तौदेखि मेरा बाजे संस्थापक हुनुहुन्थ्यो, संस्थापक हुनुहुन्थ्यो भने त्यो लिगेसी हामीसँग छ, हामी त यहाँ त 5-6 पुस्ता अगाडिदेखि छौँ पोखरा, त्यसै कारणले हामीलाई थाहा छ यहाँको जनजीवन जनजीविका, जुन बेला बाटै थिएन 2022-23 सालमा बल्ल बाटो बनेर, त्योभन्दा अगाडि बाटो नहुँदै पोखरामा त एयरपोर्ट थियो, फ्लाइट भएको थियो, भैरवबाट जुन सामानहरू लिएर आउँथ्यो त्यो सामानलाई कसरी व्यवस्थापन गर्ने, हाम्रो व्यापारीहरू सामु कसरी छिटोभन्दा छिटो पुर्याउने र यहाँको उपभोक्तालाई त्यो सामान, खाद्य सामग्रीदेखि नुन तेलदेखि लिएर सबै सामान कसरी पुर्याउने भनेर त्यतिखेर हाम्रा अग्रजहरूले उयो उद्योग वाणिज्य संघ जरूरी छ, यो ल्याइसकेपछि अनि ठेला के अरे गोरुगाडामा सामान राखेर लादेर ल्याएर घर घर पुर्याइन्थ्यो, त्यस्तो अवस्थाबाट त्यति दुःखजिलो गरेर शुरू गर्नुभएको थियो, अहिले हामीलाई एउटा हिसाबले सरल छ भन्नुपर्छ, हात हातमा स्मार्ट मोबाइल पुगिसकेका छ, हिजोको अवस्थामा एउटा कारोबारमा ब्याङ्कमा पैसा तिर्न जानु पर्यो भने
1: एउटा प्रत्यक्ष तपाईँ हुनुहुन्छ होइन, बाजेहरूले गरेको काम, बाहरूले गरेको काम हो,
0: ल यो ब्याङ्कमा जम्मा गरेर आऊ भनेर स्कूलको केटो थियौँ, ठिटो हौ हामी, अनि जाँदाखेरि कतिवटा ब्याङ्क थियो जम्मा, वाणिज्य ब्याङ्क, नेपाल ब्याङ्क, कृषि विकास ब्याङ्क अलि पछि हो अझै, अनि त्यो हिसाबले गर्ने बेलामा कति गाह्रो असिजलो थियो, एउटा सामान अर्डर गर्नु पर्यो भने चिठी लेखेर पठाउनु पर्थ्यो, चिठी पोस्ट गरेर पठाउँदाखेरि हप्ता 10 दिनपछि मात्र पुग्थ्यो, त्यहाँबाट कुनै संचारको सुविधा थिएन, आकाशवाणी गर्नु पर्थ्यो, टेलिकममा गएर आकाशवाणी गर्नुपर्ने अवस्था थियो होइन, त्यस्तो अवस्थाबाट त्यस्तो विषम परिस्थिति थियो, त्यो पार गर्दै हाम्रो व्यापारी उद्योगी व्यवसायी साथीहरूलाई एकताबद्ध गरेर अग्रजहरूले 11 सालमा यो स्थापना गरेर आज हामीले पोखरा उद्योग वाणिज्य संघ भनेर गर्व गर्न सक्छौ, अब त्यसको नेतृत्व लिन्छौ भनेर अगाडि बढ़िरहेछौ म आफू भने, त्यो हिजोको इतिहास जुन त्यहाँको एउटा गर्विलो इतिहास कायम गरिराख्नु भएको छ अग्रजहरूले, त्यसलाई पनि नि हामीले सम्हाल्दै र जति पनि नि उद्योग वाणिज्य संघले हिजोको दिनमा गरेको राम्रो कामहरू त्यसको निरन्तरता गर्दै अब आउने पुस्तालाई यो कस्तो रूपले हस्तान्तरण गर्ने त, अबको यही मैत्री यस्तो जमानामा अब यो पनि नै हामीले लिनुपर्नेछ, युवाहरूलाई पनि आकर्षित गर्नुपर्नेछ, त्यही हिसाबले म मेरो नेतृत्व, मेरो अनुभव, मेरो क्षमता दक्षताले म यसको नेतृत्व लिएर यसलाई के परिवर्तन पनि गर्न सक्छु कि भनेर यहाँ टिम साथीहरू अब त्यहाँ आइसकेपछि अग्रजहरूलाई होइन हाम्रो सल्लाहकार हुनुहुन्छ, सल्लाहकार उद्योग वाणिज्य संघका पूर्व अध्यक्षज्यूहरूदेखि लिएर अन्य पनि नि बाहिर बसेर जो उद्योग वाणिज्य सँगसँग विभिन्न कालखण्डमा उहाँहरू सक्रिय हुनुभएको थियो, उहाँहरूको पनि नि एक्सपर्टिजहरूलाई हामीले लिएर अगाडि बढ्ने मैले प्रयत्न गर्नेछु,
1: किनकि यो क्षेत्रमा यो अहिले प्रदेश, यो प्रदेश भनेको र प्रदेशमा नेतृत्व गर्नेहरू भनेको नेपालको व्यावसायिक क्षेत्रका लागि नेतृत्व गर्ने पोटेन्सियल एरिया पनि हो र पोटेन्सियल

0: मान्छेहरूको थलो पनि हो भन्छ होइन अब एफएमसिसिआईमै जाने होला थुप्रै भेटौँ नि हामीले अब आनन्द हुनुभयो त्यसपछि हाम्रो अब जनता हुनुभयो होइन यो भर्खरै आज दाइ हुनुहुन्छ त्यसपछि अरू अरू पनि अब अञ्जन दाइ हुनुहुन्छ त्यसपछि धेरै तयारीमा पनि अब त्यो बनाइरहनु भएको यो परिप्रेक्ष्यमा मुख्यत हामीले अब अहिले त न्यू स्टार्टअपका कुरा स्टार्टअप मात्र होइन न्यू स्टार्टअपका कुरा पनि आइसके अब पुरानो पुस्ता र यो न्यू स्टार्टअपलाई कसरी लिङ्केज गर्न सकिन्छ
1: यसमा घोषणा पत्रमा पनि नै लेखिएको छ होइन रिस्किलिङ अपस्किलिङ हामीले किनभने त्यो हिजोको परापूर्व कालदेखि जुन ट्रेन्डमा चलिराखेको थियो अहिले त्यो ट्रेन्डमा चल्दैन त्यसै कारणले त्यसलाई अब फेरि कस्तो किसिमले त्यसलाई अपस्किलिङ गर्ने हो होइन त्यसलाई हामीले रिस्केलिङ पहिला त्यो जति पनि नि त्यहाँको संस्था चलाउनको लागि जुन मेकानिजम छ त्यसलाई हामीले अझै त्यसलाई दक्षता होइन अभिवृद्धि गर्नको लागि हाम्रा स्टाफहरूलाई त्यहाँ चाहिने अन्य हाम्रा इक्विपमेन्टहरूलाई होइन प्रोग्रामहरूलाई अहिले त जम्मै सिस्टमले चल्ने हो त्यही कारणले त्यो सिस्टमलाई अपग्रेड गर्दै भएको जनशक्तिलाई ट्रेनिङ दिएर त्यही मार्फत हामीले चलाउनुपर्ने जरुरत छ जुन अहिले नयाँ पुस्तालाई हिजोको पुरानो हामीलाई तपाईँहरूलाई सबैलाई हामीलाई थाहा छ अबको जेनेरेसनलाई हाम्रो बच्चाहरूलाई हामीले जुन भनेका थियौँ त्यो लागू हुन सक्दैन उनलाई त बुवाहरूले गर्नुभएको अवस्थामा हामीलाई पनि नै त्यो लागू भएको थिएन हामीलाई चित्त बुझ्ने थिएन
0: किनकि
1: फरक परिहाल्छ समय परिस्थिति अनुसार त्यो त प्रकृतिको नियम पनि नै हो एउटा त्यसै कारणले यो जति पनि नि सेवा सुविधाहरू आएको छ अहिले व्यापारको ट्रेन अघि नै भने ठेलागाडामा होइन गोरुगाडामा हामी राखेर सामान घर घरमा बेच्ने अवस्था थियो खम्बुमा बोकेर बेच्ने अवस्था थियो डोकोमा बेच्दै बेच्ने अवस्था थियो भने अहिले सुविधाले गर्दा अनलाइन एक क्लिक गर्दा छ विद इन ए सेकेन्डमा अर्डर गर्न सक्छौ तुरन्त त्यो सामान ड्रोनले अहिले डेलिभर गर्ने जमाना आइसक्यो भने अब त्यसलाई पनि नि हामीहरू नेपालमा पनि नि त्यो प्रविधि त आइसकेको छ नआएको होइन त्यो आइसकेको छ अब त्यो अवस्थासम्म पुगाउँला हाम्रो जस्तो यो नेपालको कन्टेक्स्टमा यो भौगोलिक अवस्थामा यसलाई चाहिँ जुन चाहिँ अहिले ड्रोनको सिस्टम छ त्यो त अझै प्रभावकारी रहन्छ बाटोघाटोको अभाव छ यस्तो डिजास्टरहरू भइराखेको छ पानी पर्ने बेलामा पुल पुलिसै भत्किराखेको छ गइराखेको छ होइन यस्तो अवस्थामा त त्यो प्रविधि अझ भित्राउनुपर्छ त्यो प्रविधिको लागि जुन हामीसँग नेपालमा अहिले नयाँ नयाँ प्रविधि भित्रिएको अवस्था पनि रहेको छ उहाँहरूलाई ल्याएर हाम्रा पोखराका कृषकदेखि लिएर अन्य व्यापार व्यवसायमा एउटा गाउँमा उत्पादन भएको त्यो कृषि उपजहरूलाई बजारसम्म पुर्याउनको लागि बाटोघाटो छ भने त अझै सरल भइहाल्यो छैन भने अब त्यो प्रविधि पनि हामीले ल्याउन सक्छौ कि अझै त्यसमा किफायत हुन्छ कि होइन त्यो हिसाबले हामीले सोचेर अब आउने पुस्तालाई पनि नि जो अहिले दक्ष भएर विदेशमा बसेर पढेर ट्रेनिङ लिएर त्यो प्रविधिसँग उहाँहरू चलिसक्नु भएको छ त्यसलाई अहिले यहाँ ल्याएर त्यो प्रविधिलाई पनि नै हामीले भित्राउन सक्नुपर्दछ
0: हाम्रो व्यावसायिक क्षेत्रमा पनि प्रविधिलाई बढावा दिनुपर्छ होइन यहाँहरू परम्परागत रूपमा गर्दै आउनुभएको व्यवसायमा पनि त अझ धेरै चेन्जेस आइसक्यो नि है
1: हो धेरै नै चेन्जेस आइसक्यो एउटा अब मेरो प्रत्यक्ष मेरो व्यापारमा एलिगेन्स ट्रेड सेन्टर मैले स्टार्ट गर्ने बेलामा त्यतिखेर हाम्रो नेपालमा भनौँ पर्दा राख्ने कार्पेट राख्ने घरमा त्यो घरको सिँगार गर्ने त्यो परम्परा थिएन कोही पाहुना आयो भने गुन्द्री स्वात्त हामीले पिँढीमा ओछ्याइदिन्थ्यौँ त्यो भयो कुनै बास बस्ने आएछ भने पनि एउटा राडी र एउटा त्यो दिएर त्यो जमाना थियो अहिले त्यो जमाना होइन आधुनिकताले सबैलाई छोएको छ यसमा पर्यटकहरू आउनुहुन्छ पोखरामा पर्यटकहरू आउँदाखेरि पर्यटकले जुन आफ्नो देशमा सुविधा भोगेको छ उनीहरूले कमसेकम त्यो सुविधा पनि नै खोजेकै हुन्छ त्यसै कारणले अब त्यो लाइफस्टाइलमा ढलिसकेका छ हामी सबै भने बिस्तारै त्यसलाई कस्तो रूपले परिवर्तन गर्दै जाने त भन्दा त्यतिखेर पर्दा कार्पेट मात्रै नभइकन अब त्यो त्यो सँगै सँगै इन्टेरियरको काम पनि त्यसलाई कसरी व्यवस्थापन गर्ने कसरी सिँगार्ने त्यही चिजलाई व्यवस्थापन गर्न सकेन भने त्यसको अर्थ रहँदैन जतिसुकै महँगो सामान ल्यायो भने नि त्यो सामानलाई सही रूपले प्रयोग गर्न सक्नु पर्यो सही ठाउँमा त्यसको प्रयोग हुनु पर्यो त्यही हिसाबले प्रयोग गरिसकेपछि अब बिस्तारै त्यो चाहिँ सिक्दै जाने क्रममा अन्य साथीहरूले अन्य व्यक्तिहरूले पनि सिक्दै जाने हुन्छ अनि त्यो प्रविधिलाई बिस्तारै बिस्तारै हामीले चेन्ज गर्दै गयौं समय परिस्थिति अनुसार र पछि यहाँको माग अनुसार पोखराको माग अनुसार मैले पहिलोचोटि पोखराबाटै हामीले मैले अहिले भन्नु पनि पर्छ मलाई गर्व लाग्छ जस्तो एक्सपोर्टको काममा हामी सिल्भर ज्वेलरी हाम्रो ह्यान्डिक्राफ्टहरू मैले उद्योग वाणिज्य संघबाटै ह्यान्डिक्राफ्ट एसोसिएसन काठमाडौँले ट्रेनिङ दिएको थियो चाँदीका गरगहना बनाउने त्यो मैले आफै सिकेको छु सत्र दिन
0: आफै सिक्नु
1: आफै मैले त्यो अघि मैले भने नि उद्योग वाणिज्य संघ मैले धेरै ट्रेनिङहरू लिएको छु त्यो मध्ये ह्यान्डिक्राफ्ट एसोसिएसन काठमाडौँबाट आएको हाम्रो सरहरू हुन्छ तेज रत्न साक्य उहाँहरूले ट्रेनिङ दिनुहुँदा किनभने पोखरामा टुरिस्ट डेस्टिनेसन हो जुन क्युरियो सामान टाइपको बन्छ चाँदीको त्यसको ट्रेनिङ थियो होइन अनि त्यसमा ट्रेनिङ लिँदा मलाई जुन कन्फिडेन्स डेभलप भयो मैले आफूले नै मेरै हातले मैले बनाएको छु त्यस्ता सामानहरू
0: चाँदीको
1: त्यो चाँदीको बनाएपछि सुनको पनि बनाउन सकिन्छ
0: जुन बनाउन सकिने पनि लिनुभयो चाँदीको तर बनाउनु त
1: अरू बनाउन मिल्छ अनि त्यो बनाइसकेपछि हाम्रा अन्य साथीहरू पनि हुनुहुन्थ्यो होइन अनि त्यस्तो किसिमको ट्रेनिङहरू लिइसकेपछि मेरो दाई स्वयं लाग्नु भएर हामीले अमेरिकासम्म त्यो ह्यान्डिक्राफ्टहरू यहाँबाट एक्सपोर्ट गर्थ्यौं मुद्रा नेपाल भनेर हाम्रो दर्ता थियो हामीले पोखराबाट त्यतिखेर स्ट्यान्डर्ड चार्टरले मात्रै त्यो एलसी खोलेर त्यसको प्रविधि गरेर यहाँबाट प्रोसेस गरेर यहाँबाट अमेरिका पठाइन्थ्यो नेपाल राष्ट्र ब्याङ्कले त्यही मुताबिक हामीलाई चाँदी दिन्थ्यो त्यसैको फेरि हामीले अनि हाम्रो कालीगढहरू मार्फत हामीले बनाउँथ्यौं त्यसलाई परिमार्जित गरेर अहिले मेरो छोराहरूले अहिलेको प्रविधि अनुसार एआईबाटै अहिले सबै कम्प्युटरबाटै अहिले हामीले बनाएर सिल्भर फर्नाइ बाई तेस्तरा ज्वेल्स भनेर एलिगेन्स ट्रेड सेन्टरको भित्र तपाईँले हाम्रो वेबसाइटहरू पनि नि छ होइन फेसबुकमा पनि नि स्थापन पनि तपाईँले हेर्न सक्नुहुन्छ त्यो हामीले अनलाइनबाट पनि नि अहिले त्यो बिक्री गरिरहेका छौं यो अहिलेको परिप्रेक्ष्यमा जुन रोडियम गरेर अक्सिडाइज गरेर त्यसको उत्पादन हुन्छ स्टर्लिङ चाँदी भई त्यो प्योर होइन 22 क्यारेटको हामीले त्यसलाई अहिले हामीले सोरूम नै राखिराखेको छौं अब त्यसलाई पनि नि अहिलेको पुस्ता मेरो छोराहरूले सञ्चालन गरिराखेको छ त्यस्तै एलिगेन्सबाट हामीले काम गर्दा जाँदाखेरि इण्डियाबाट इम्पोर्ट गर्थ्यौं पछि मैले यो चाइनाबाट पनि नि अब डिमान्डहरू चाइनिज सामानको धेरै बढेपछि म आफू स्वयं नै चाइना गएर अनि त्यो सामानहरू ल्याएर इम्पोर्ट गरेर मैले एलिगेन्स ट्रेड सेन्टर फर्निचर पनि भनेर त्यसलाई चाहिँ 18 वर्ष अगाडि मैले स्टार्ट गरेँ त्यतिखेर अरू इम्पोर्टरहरू पोखरामा थिएन ब्याङ्किङ सिस्टम गर्नको लागि पोखराबाट ब्याङ्कहरूले गाह्रो परेर तपाईँको यो काम सबै काठमाडौँ हुन्छ काठमाडौँबाटै गर्नुहोस् दाइ भनेर ब्याङ्कले भन्ने अवस्था थियो किनभने उहाँहरूलाई पनि नि इम्पोर्ट एक्सपोर्टको धेरै कामहरू यहाँ नपर्ने भएको हुनाले अनि उहाँहरूलाई गाह्रो अब सबै मेल गरेर फ्याक्स गरेर पठाएर त्यहाँबाट ल्याएर यहाँ गर्नु पनि प्रोसेसमा ढिलो भएको हुनाले काठमाडौँ जानुभयो भने तपाईँलाई सहिलो होला हामीलाई यो यति प्रविधि यो उसमा थाहा नभएको हुनाले भने त्यो अवस्था थियो अहिले यस्तै किसिमले हाम्रा पोखराका हाम्रा उद्योगी व्यापारी साथीहरूले अब डाइरेक्ट एक्सेस भइसकेपछि उतैबाट इम्पोर्ट गरेर अहिले धेरैले गरिरहेको अवस्था छ अझ हामी मैले घोषणा पत्रमा पनि लेखेको छु अब यसलाई पनि अनि ग्रुपमा समूहमै राखेर रा, इम्पोर्ट गरौं या हामीसँग यहाँ उत्पादन भएको सामानहरूलाई एक्सपोर्ट गरौं त्यो ह्यान्डिक्राफ्टदेखि लिएर कृषि उपजदेखि लिएर हामीसँग जे उपलब्धता छ त्यसलाई ब्रान्डिङ गरेर त्यसलाई चाहिँ अब एक्सपोर्ट पनि नि गर्नुपर्छ भनेर त्यो एउटा सोचाइ पनि राखिरहेको
0: त्यो सामिक बलले क्वान्टिटी पनि बढ्ने भयो उत्पादन पनि बढ्ने भयो र त्यसले आय आर्जनमा पनि सघाउने होला नि
1: हो सबभन्दा मुख्य त्यही हो हाम्रो जीवन स्तर होइन प्रत्येक गाउँ गाउँबाट एक गाउँ एक उत्पादन भनेर पनि भनिएको छ. सरकारले पनि नि त्यही नीति लागू गरेर प्राविधिक जनशक्तिलाई त्यहाँ लगाएर कुन गाउँमा कुन ठाउँमा त्यसको क्लाइमेटहरू के छ सोइल टेस्ट गराएर त्यहाँ के उत्पादन हुन सक्छ खेती मात्रै भनेर पनि नि भएन होइन. त्यसमा के नगदेवाली लगाउने हो कि कृषि उपज कृषिको हो कि या फलफूलको हो कि जहाँ माछा हुन सक्छ जहाँ राम्रो घाँसहरू उत्पादन हुन्छ भने त्यहाँ वस्तुभावहरू कहाँनिर राख्ने हो अनि त्यो किसिमले त्यसलाई वर्गीकरण गरेर राष्ट्रिय नीतिमै आयो भने राष्ट्रको यो उत्पादन निश्चित रूपमा बढ्छ. हामी आजकल यता कता पत्र पत्रिकामा सुन्ने पनि गर्छौं पढ्ने पनि नै गर्छौं. हामीले इजरायलबाट त्यहाँ हाम्रा रोजगारीमा गएको साथीहरू इजरायलबाट त्यो प्रविधि सिकेर आएर आफ्नै गाउँमा बसेर त्यत्रो उत्पादन उहाँहरूले गरिराख्नु भएको छ. हामीले पहिला भनौँ एउटा साधारण ड्रेगन फ्रुट नेपालको आफ्नो होइन त्यो त आयातित फ्रुट हो होइन. यस्तो फ्रुट्सहरू धेरै छन् त्यसलाई चाहिँ यहाँ त्यो बिउ ल्याएर रोपेर नेपालमा कहाँ हुन्छ र भनिरहेको अवस्था थियो भने अहिले त उत्पादन त प्रशस्त भयो नि. एउटा सानो उदाहरण मात्रै यस्तो किसिमको चिजहरू अरू क्रप्सहरू जति हुन्छन् होइन नगदे बालीमा आज हामी अब विभिन्न मुलुकबाट हाम्रो तेलनहरूदेखि लिएर विभिन्न किसिमका सामानहरू आयात गरिराखेको छौँ. त्यसलाई हामीले यहाँ उत्पादन गर्न सक्छौँ भले अहिले सानो स्केलमा होला. त्यो एउटा बढ्यौं भने त्यसको मार्केट हामीले यहाँ गऱ्यौं प्राविधिक रूपबाट कुन जातको ल्याउनु पर्ने हो कुन मल राख्नु पर्ने हो त्यो प्राविधिक सपोर्ट गर्नुपर्ने सरकारको आफ्नो दायित्व छ. त्यो गरिसकेपछि त्यो उत्पादनलाई बजार व्यवस्थापन गरिदिनुपर्ने जिम्मेवारीमा हामी जस्ता निजी क्षेत्रका उद्योग व्यवसायीहरूको संस्थाहरूले पनि नि त्यो भूमिका खेल्ने हुन्छ र त्यही अनुरूप हामीले त्यो कृषकहरूदेखि लिएर हाम्रा जो लगानीकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई लगानीको सुनिश्चितता गराएर त्यो व्यवसाय अपनाउन सक्यो भने निश्चित रूपमा जीवन स्तर आर्थिक अवस्था बढ्ने नै छ.
0: अब हाम्रो परम्परागत उद्योगहरूलाई अब तिनीहरूलाई आधुनिकीकरण पनि गर्नु पर्यो. मुख्यत यो पर्यटक राजधानी भएको हुनाले कृषि र पर्यटनलाई छोड्न मिलेन. पर्यटन सँगसँगै हाम्रो विविधताको यो संस्कार हाम्रो संस्कृति पनि छ यसलाई पनि छोड्न मिलेन. यसमा त अब धार्मिक पर्यटन सांस्कृतिक पर्यटन अनेक थरी जोड्न सकिन्छ. जोड्दै गर्दाखेरि उति बेलाको स्तूपा र अहिलेको स्तूपा र त्यहाँ जाने आउनेहरूको ओहोर दोहोरहरूको त्यो दृश्य चाहिँ कस्तो लाग्छ?
1: एकदम राम्रो कुरा आजुजी. नेपाल अब
0: अहिले त निकै मोबिलिटी छ.
1: पौराणिक कालदेखि होइन विभिन्न धर्मशास्त्रहरूमा पनि हिमालखण्डे भनेर यहाँ देवताको बास हुने जो साधना गर्न चाहनुहुन्छ उहाँहरू साधना तपस्या गर्नको लागि हिमालखण्डमै आएर तपस्या गर्ने त्यो त अब हामीले हाम्रो धर्मशास्त्रहरूमा पढिराखेका छौं. त्यही रूपले जति पनि नि चाहे त्यो वैदिक धर्ममा होस् चाहे बुद्ध धर्ममा होस् त्यो कथाको रूपमा छ. त्यसलाई हामीले अब आधुनिक अहिलेको जमानामा त्यसलाई कसरी क्यास गर्न सकिन्छ? धार्मिक पर्यटकको जुन कुरा गर्नुभयो होइन स्पिरिचुअली डेस्टिनेसन भनेर जस्तो लुम्बिनी लुम्बिनी विश्व प्रसिद्ध एउटा शान्तिको मुहान हो. हिजोको दिनमा सरकारले अब त्यति छिटो काम गर्न सकेन होला किनभने समन्वयको अभ्यास अभाव थियो र त्यो राजनीतिक पूर्वाग्रहहरू रहेको थियो. अहिले त्यसलाई अलिकति खुकुलो बनाएर त्यहाँ राजनीति थलो होइन कि त्यो ठाउँहरू चाहे त्यो पशुपति होस् चाहे त्यो होइन बारा क्षेत्रहरू होस् चाहे मुक्तिना धाम होस् जति पनि नै यस्तो धार्मिक धरोहरहरू छ त्यो धार्मिक धरोहरहरूको ऐतिहासिकता कुन धर्म संस्कृतिसँग नजिकै छ हो त्यही रूपले त्यही क्षेत्रको मान्छेहरूलाई त्यही गुरूहरूलाई जिम्मा दिएर यसलाई अब धार्मिक पर्यटक हिसाब भित्राउनको लागि हाम्रो आस्था श्रद्धा छ परापूर्वदेखि चलिआएको संस्कार संस्कृति छ त्यो संस्कार संस्कृतिलाई जगेर्ना गर्दै हामीले त्यो क्षेत्रको प्रवर्धन कसरी गर्ने अहिले खेलकुद पर्यटन भन्दैछ, धार्मिक पर्यटन भन्दैछ, अहिले चिकित्सामा पनि नि होइन त्यो क्षेत्रमा त्यसको डेस्टिनेसन अहिले बन्दैछ मान्छेहरू भने त्यो क्षेत्रहरूमा सम्बन्धित विज्ञहरूलाई राखेर कुन किसिमको कार्यक्रमहरू ल्याउनुपर्छ, कस्तो किसिमको संस्कारहरू पूजाआजाहरू गराउनुपर्छ, त्यो गराउनको लागि राज्यले त्यो संस्थालाई पहल गर्नु पर्यो र त्यहाँ जति पनि नि भेटीदेखि लिएर जति पनि नै आयस्ताहरू आउँछ त्यसको व्यवस्थापन, जस्तो विन्दवासी हामीले देख्छौं हिजोको दिनमा विन्दवासीमा कस्तो अवस्था थियो, अहिले सही रूपले त्यहाँ जो अहिले नेतृत्वमा आउनु भएको छ गणेश काकाहरू होइन त्यो नेतृत्व त्यो टीमले त्यसको सही सदुपयोग गर्दा साथ अहिले बटुकहरूलाई पढाउने होइन के स्कूलहरू सञ्चालन भइरहेको छ, यता प्राकृतिक चिकित्सा सञ्चालन भइरहेको छ, हामी जाँदाखेरि हाम्रो मन खुसी हुन्छ विन्दवासिनीको व्यवस्थापनमा कति परिवर्तन भएको छ। त्यस्तै मुक्तिनाथमा अब हाम्रो वैदिक परम्परा अनुसार हिन्दू र बुद्धिस्ट दुवैको बराबर त्यही हिसाबले चाहिँ चलिराखेको परम्परा देखिन्छ भने त्यहाँ दुवैलाई आकर्षित गर्नको लागि त्यो धार्मिक पर्यटक त्यहाँ भित्राउनको लागि त्यो गर्यो भने हाम्रो यहाँदेखि मुक्तिनाथसम्मको प्रत्येक व्यवसायहरूले कति फाइदा लिन सक्छ, विदेशबाट आउने हाम्रा विदेशी तीर्थयात्रीहरूलाई हामीले बढी से बढी घुमाउने त्यहाँ व्यवस्था गर्नु पर्यो, बढी से बढी सुविधाहरू दिनु पर्यो र त्यहाँ बढी से बढी समय बिताउने त्यो एउटा थलो बनाउन सक्नु पर्यो, त्यो प्याकेजहरू ल्याउनु पर्यो जसमा हाम्रा पर्यटन व्यवसायहरू अहिले नयाँ नयाँ गन्तव्यको खोजीमा पनि हुनुहुन्छ। लुम्बिनी जस्तो ठाउँलाई अहिलेसम्म पनि नै क्यास गर्न नसकेको भन्छौ, त्यहाँ पनि इण्डियाको बौद्ध चार धाममा होइन चाहे त्यो राजगिर होस् चाहे बौद्धनाथ बुद्धगया होस् सारनाथहरू नालन्दा जस्तो ठाउँमा यति धेरै पर्यटक आइरहेको छ, त्यो पर्यटकको सायद त्यो 5-7% पनि नेपाल भित्रिँदैन, नेपाल भित्रिँदा पनि नि इण्डियाकै ट्राभल एजेन्सीले प्याकेजमा ल्याएको टुरमा सिधै छिर्छ, त्यसको भौगोलिक अवस्था पनि नि त्यस्तै छ, व्यक्ति पनि त्यस्तै छ, उहाँहरूलाई थाहै हुँदैन उनीहरू नेपालभित्र आइरहेछु भनेर, त्यसै कारणले बुद्ध नेपालमा जन्मिएको हो र भन्ने भ्रम पनि नि छ, त्यो गल्ती नेपाल सरकारको हो, त्यहाँ आउँदा साथ उहाँहरूलाई बस प्रवेश दिने नदिने कति दिनको भिजा दिने हो के सुविधा दिनुपर्छ त्यसको भित्र अनेकौं कुराहरू छ। त्यहाँ आइसकेपछि अनि लुम्बिनी धेरै ठूलो क्षेत्र छ, एकै ठाउँमा विश्वका झन्डै 38-40 देशको त अहिले छ त्यहाँ, त्योभन्दा अहिले बन्ने क्रममा पनि नि छ, एकै ठाउँमा एकैचोटि चाइनामा कस्तो बुद्ध मार्गीहरूले कस्तो किसिमले चाइनिज बुद्धिस्टहरू आफ्नो जीवनयापन गर्छ, पूजा कस्तो रहेछ, उहाँहरूको मन्दिर कस्तो हुँदो रहेछ, बिहार गुम्बाहरू भनेर त्यहाँ देख्न सकिन्छ भने भियतनामको पनि त्यहीँ देख्न सकिन्छ, नेपालको पनि त्यहीँ देखिन्छ, इण्डियाको पनि श्रीलंकाको पनि सबै थाई पनि नि सबै त्यहाँ देख्न सकिन्छ भने त्यसलाई हामीले एक्सप्लोर गर्न सकेका छैनौ, त्यसलाई प्रचार गर्नै सकेका छैनौ, एकै ठाउँमा आएर त्यत्रो देशको त्यो सम्पदा कस्तो स्टाइलले बन्छ, त्यसको वास्तुकला के हो होइन कस्तो परम्परामा अनुसार मान्दो रहेछ भनेर त्यो सबै कुरा उहाँहरूलाई एकै ठाउँमा बसेर त्यो विविधता हामीले अध्ययन गर्न सक्छौ, त्यो हामीले गर्न सकिरहेका छैनौँ, यस्तो चिजलाई अगाडि ल्याउनुपर्छ र पर्यटकीय हिसाबले त्यो ठाउँहरूलाई कनेक्टिभिटी बनाउने अहिले नयाँ त सुरु भएको छ सिल्भर ट्राइङ्गल भनेर होइन लुम्बिनी हाम्रो पोखरा र चितवन तिनवटा महानगरपालिकाले गरिराखेको छ, त्यो सिल्भर ट्राइङ्गल अन्तर्गत अलिकति काम यहाँ 2-4 काम हाम्रो अस्ति पनि नि महानगरपालिकाले एउटा ट्रेनिङ गरेका थियौँ, म पनि सहभागी भएको थिएँ, मैले जानेको बुझेको मेरो साइडबाट त्यहाँ मैले प्रस्तावहरू पनि नि गरेछु होइन, त्यो कुराहरूलाई त्यो कनेक्टिभिटीलाई हामीले लिङ्क गर्दै त्यो कनेक्ट गर्दै लिएर गयौँ भने निश्चित रूपमा पहिला हामी पश्चिमाञ्चल भन्थ्यौं नि होइन क्षेत्र विकासको लागि त्यो अहिले गण्डकी प्रदेश लुम्बिनी प्रदेश नारायणीको त्यो क्षेत्रलाई जुन धामहरू छन् त्यसलाई चाहिँ हामीले विश्व सामु लिएर जान सक्यौं भने सबै धर्मावलम्बीहरू आएर त्यहाँ रमाउन सक्ने एउटा आध्यात्मिक चिन्तन गर्न सक्ने थलो बन्नेछ र पर्यटन प्रवर्धन त्यही रूपले चाहिँ राष्ट्रको आय आर्जनमा यसले ठूलो टेवा पुर्याउनेछ।
2: 20 र 21 गते यही भदौको 20 र 21 गते पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन हुँदैछ, यसैको सन्दर्भमा हामी कुराकानीमा रह्यौं। अध्यक्षका प्रत्याशी वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्य आफ्ना मुद्दाहरूसँगै आफ्ना कुराकानीहरूसँगै रहनुभयो। उहाँको क्रम संख्या दुई छ, दुई होइन
1: दुई।
2: समय दिनुभयो, लक्ष्यमा पुग्नुहोस्, यहाँलाई शुभकामना छ, धन्यवाद।
1: धन्यवाद आरजुजी यो अवसरको लागि। र हाम्रो 36औं महाधिवेशन 20 र 21 गते हुँदैछ, 20 गते साधारण सभा, 21 गते चुनाव होइन मतदान हुँदैछ। सम्पूर्ण उद्योगी व्यवसायी ज्यूहरूलाई म पुनः एकपटक आग्रह गर्न चाहन्छु, यत्रो लामो मेरो अनुभव, यहाँहरूले जुन किसिमले हिजो मलाई साथ सहयोग दिनुभएको छ, अत्यधिक मतले विजयी गराइदिनु भएको छ, आजको दिनमा अझ बढी यहाँहरूको साथ सहयोगको मैले अपेक्षा गरेको छु। म विनम्रतापूर्वक यहाँहरूलाई आग्रह गर्न चाहन्छु, त्यो 20 र 21 गते यहाँहरू महाधिवेशनमा सहभागी भइदिनुहोला। र मेरो क्रम संख्या 2 छ, अध्यक्षको उम्मेद्वार उत्तममान बुद्धाचार्यलाई अत्यधिक मतले विजयी गराइदिनु हुनको लागि म सम्पूर्ण हाम्रा आदरणीय औद्योगिक व्यापारी व्यवसायी साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। जय उद्योगी, जय व्यवसायी।
2: उहाँहुन्थ्यो उत्तमान बुद्धाचार्यज्यू, वरिष्ठ उपाध्यक्ष पोखरा उद्योग बाइड संघ पोखरा र 36 यो महाधिवेशनका लागि अध्यक्षका प्रत्याशी हुनुहुन्छ, क्रम संख्या 2। अर्को श्रृंखलामा आज फेरि भेट्छौ। अरविन्दलाई पनि धन्यवाद, तपाईँका बाँकी पल सुकत्र हुन्। नमस्कार।
3: रंग बहार, रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0615917828, मोबाइल 9856007729।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 0615881595918.
9: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 0615872266 र 5 53 834।
11: दुर्गाको पिताको दुख्न छिम्मै दूर गर्ने, झन्डुबा एक बाम तीन काम, झन्डुबा दुर्गाको पिताको दुख्ने छिम्मै आरा।
12: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
13: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
14: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
14: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0615371663582844, वेबसाइट www.lagrandi.edu.np।
15: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजीद्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्।
16: सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 9802851717 9802851717
17: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
18: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
17: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
18: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
19: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
20: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
21: विस्तृत जानकारीको लागि
19: जनप्रिय पोखरा 8 कास्की, फोन 061-581-22-572-87।
22: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
19: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन,

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलीढुङ्गा पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली, न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
6: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
11: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163 पोखरा तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश

0: आजसम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात तीन सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615754589573। मौकाको फाइदा उठाउनुहोस्।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
3: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256।

कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
4: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउन
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560056
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: टाइम चेक
9: यति बेला पूर्वाह्नको 9 बजेको छ
10: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: एक बाम तीन काम झंडू बाम
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ
2: फ्रिस्टल आईवीएफ केन्द्र मा जाऊ अब बाजपन को नैराश्यतालाई खुशी मा बदलाऊ
3: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आईवीएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
5: सुवर्ण अवसर
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
5: उपचार हुने रोगहरू
6: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
7: फोन 061-590-162-590-163
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: कि तपाईं यूके यूनिवर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ। नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717 9802851717।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0161-91-728, मोबाइल 9560-0279-29।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834-32-29, 9808-59321, 0165-81-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648-572-849।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2।
5: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
4: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Gardai. Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061 411 777 मोबाइल 9857 99 2 77।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिक नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689-452-715।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1162-578-1062।
3: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-0536।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदैन।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेन
2: पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हराए रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विशन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: 榜电感成都榜
1: 卢卡口皮刀锅都可以听美亚的
2: अब थंडुबाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
3: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321-581-871
4: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
7: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
8: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाट तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
9: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: ओहो,
8: छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
10: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ भने हाम्रो अनलाइन माध्यम हो www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो लगायत हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी .com मार्फत एकैसाथ विश्वभरि सुन्न सकिन्छ। तपाई नेपाली मनहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। र आजको यो बसाईमा हामी छौं, आज सोमबारको बसाई हो। मिति र आज महिनाको कुराकानी गर्नु पर्दा 2082 साल भदौ महिनाको 15 गते आज सोमबार हो, अगस्त 31 तारीक रहेको छ, यहाँलाई जानकारी गराउनुपर्छ है त। भोलिबाट अर्को सेप्टेम्बर महिना शुरू हुँदैछ। आज अब यता नेपाली महिनाको चाहिँ हिजो पनि मैले भनेको थिएँ 15 गते भदौको होइन, अब भदौ महिनाको पनि आधा आधी भइसक्यो। के छ तपाईँको कुराहरू होइन कार्यक्रम मार्फत पनि जोड्न सकिन्छ। अरू कुराहरू यस्तै हुन, आज सोमबारको बसाई छ, उखान टुक्काको आधा भागमा आफै भन्छु, आधा भाग तपाईँले भनेर पूरा गर्नुहोला। अलिक कार्यक्रम सुनेर फोन गर्नुभयो भने अझ राम्रो होला होइन, सुन्नेलाई पनि गजब होइन। उखान टुक्काहरू प्रायः जसो उस्तै उस्तै हुन्, दोहोरिन पनि सक्छन्, त्यसपछि तपाईँले बुझिहाल्नुहुन्छ होइन त। ल, 10 उखान टुक्का हाम्रो साथमै छन्। जसले सही जवाब दिनुहुन्छ उहाँहरू मध्येबाट एकजना विजेता बन्नुहुन्छ, जुन विजेताले प्राप्त गर्न सक्नुहुनेछ नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर। आकर्षक गिफ्ट ह्याम्पर त्यो प्राप्त गर्ने तपाईँ पनि हुन सक्नुहुन्छ। यो नेपाल भूतपूर्व खेलाड़ी मंचले असोजको 3 गते पोखरा महानगरपालिका नम्बर 7 दौड़ प्रतियोगिता आयोजना गर्दैछ। यो विषयवस्तुमा रहेर पनि हामी कुराकानी गर्नेछौ र कार्यक्रममा गीत पनि बज्छन्, तपाईँको सहभागिता र केही महत्वपूर्ण कुराहरूलाई पनि मैले जोड्दै अगाडि बढ्छु। तपाईँको साथ आवश्यक पर्छ सुन्न र सहभागिता जनाउन, साथसाथै कमेन्ट गर्नको लागि पनि। यस्तै यस्तै हो, अब सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला। आजबाट सरकारी कार्यालयहरू 3 दिनको भिजा पछाडि आजबाट पूर्ण रूपमा खुलेका छन्। एक दिन जनै पूर्णिमा भयो, एक दिन शनिबार, अर्को दिन नै शनिबार होइन त, दुई दिन शनिबार नै भन्ने भयो। शनिबार भनेपछि बिदा भन्ने याद आउँछ कि, त्यही भएर दुई दिनको सरकारी बिदा, तीनै दिनको सरकारी बिदा भनौँ होइन, तर पनि भइराख्ने बिदा दुई दिन, एक दिन जनै पूर्णिमा पर्यो। आजबाट अलिक चाप छ होला होइन, सबै ब्याङ्क तथा वित्तीय संस्थामा कारोबार गर्नेहरूको तथा हस्पिटलहरूमा पनि अब बिदा भएपछि अब बिदा थियो के भन्ने हुन्छ होइन, ओपिडीहरू पनि अलिक भरि भराउने होलान्। काममा पनि आजबाट सरकारी कार्यालयहरू पूर्ण रूपमा खुलिसकेका छन्। बिहान 9 बजेबाट नै 5 बजेसम्म खुला हुन्छन्, ढुक्काका साथ निस्कन सक्नुहुन्छ। आफ्नो काम के छ, कता छ, यातायात जानुपर्ने छ कि मालपोत जानुपर्ने छ कि होइन, प्रशासन कार्यालय जानुपर्ने छ कि कता जानुपर्ने छ, ओडामा जानुपर्ने छ कि होइन, कता कता हुन्छ, तपाईँ पक्कै पनि आफ्नो कामतिर दौड़िरहनु भएको छ, ठिक छ। हामीलाई सुन्दै हुनुहुन्छ, कोही घरमै बसेर खाना खाँदै खाना बनाउँदै, कोही पसलमा आइसक्नुभयो काम गर्दै सुन्दै हुनुहुन्छ होला, यहाँहरूको दिन पनि शुभ रहोस्। र सँगसँगै अर्को कुरा के छ भन्दाखेरि, कोही गाडीमा सुन्दै हुनुहुन्छ होला, धेरैजनाले सुन्नुहुन्छ गाडीमा होइन, टक्क रेडियो अन्नपूर्ण सुन्दै आफ्नो गन्तव्यतर्फ अगाडि बढ़िरहनु भएको छ। स्पेसल्ली सिटी माइक्रोबाट एकजना दाइले फोन गर्नुहुन्छ कि, उहाँले जहिले सुन्नुहुन्छ मेरो कार्यक्रम होइन, सिटी माइक्रो अहिले नम्बर पनि भन्नु होला, मैले टिपेर राखेको छु, र उहाँले पनि सुन्दै हुनुहुन्छ होला होइन, धेरैजनाले सुन्दै हुनुहुन्छ, सबैजनाले सुन्दै हुनुहुन्छ देशदेखि विदेशसम्म। र यिनै हुन् कुराहरू, अब आज चाहिँ त्यही नै भइहाल्यो कुरा होइन। अब के छ त, कता कता के भइरहेछ, म थोरै यहाँलाई जानकारी गराउँछु, कता कता के भइरहेछ भन्ने कुरा चाहिँ यहाँलाई मैले भने थाहा होला। पछिल्लो 24 घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घरग्याङ भन्ने ठाउँमा चाहिँ 89.6 मिलिमिटर वर्षा भएछ। यस अवधिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भयो र आज पनि देशका धेरै ठाउँमा वर्षा हुन्छ भनेर भनिएको छ। हिजो साँझ पोखराको केही ठाउँमा पानी पर्यो, फेरि केही ठाउँमा परेको थिएन, म तल वडा नम्बर 15 थिएँ, जति जति माथि आउँछु त्यति त्यति भल आइरहेको छ होइन, पानी अलिअलि होला अलिअलि होला भनेको त, जब म चिप्ले ढुङ्गातिर आइपुगेँ त्यस पछाडि त भीषणै थियो कि,
माथितिर होइन यतातिर भीषण पर्दाखेरि तलतिर नपर्दो रहेछ भन्ने लाग्यो मलाई, त्यही भएर यो साइडतिर परिरहेको थियो भन्नु पर्यो कि होइन, चिप्ले ढुङ्गाबाट माथि म जाने ठाउँसम्मै होइन अब मजाले पानी परिरहेको थियो। तपाईँकोतिर पनि के भयो होइन, अब यो बेलामा चाहिँ अलिक ख्याल गर्नुहोला, पछिल्लो समय पोखराको एउटा घटनाले सबैलाई त्रसित बनाएको छ, मान्छे खाने नाला भनेर पनि भनिएको छ होइन, अब यसमा चाहिँ विशेष त ध्यान दिनु पर्यो वडाले महानगरले कसले हो, अब हाम्रो त दायित्व पर्दैन के अरे भन्ने पन्छिन चाहिँ पाइँदैन, जति सकिन्छ जहाँबाट सकिन्छ त्यो गर्नै पर्छ, तपाईँले नगरे कसले गर्ने भन्ने पनि हुन्छ होइन, त्यो कुरा चाहिँ ख्याल गर्नुहोला। केही दिन अगाडि पोखराको बिरौटामा आमा छोरीको नै ज्यान गयो, जसले गर्दाखेरि ठूलो तरंग उत्पन्न भएको छ होइन, के भइरहेछ कसो भइरहेछ होइन, विदेशदेखि पनि मेरो साथीहरूले सोध्दै हुनुहुन्थ्यो कि के भएको पोखरामा त्यस्तो भन्दा पनि भन्दै हुनुहुन्थ्यो, त्यही भएर पनि तपाईँले बुझ्नुहुन्छ यो कुराहरू। अविरल वर्षाका कारण, पहिरोका कारण, बाढ़ीका कारण देशका प्रमुख राजमार्गका सड़कहरू यति बेला अवरूद्ध छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज बिहानको पछिल्लो जानकारी अनुसार केही राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध छन्। जस्तो कि अब तपाईँ पोखरादेखि काठमाडौँ जान्छु भन्नुहुन्छ भने पाउनुहुन्न, किनकि पोखरा काठमाडौँ पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको छ। यो कृष्णभीरमा त्रिशुली नदीले बाटो नै कटान गरे पछाडि अहिले पूर्ण रूपमा काठमाडौँ जानको लागि रोक लगाइएको छ, बाटै छैन त कसरी नहुने होइन, बाटै छैन, रोकिएको छ। पक्कै पनि यहाँले त्यो कुरा थाहा पाइसक्नु भएको छ होला, अब काठमाडौँ जाने गाडीहरू रोकिरहेका छन्, यता मुगलिन नारायणगढ़ मुगलिन सड़क खण्ड चाहिँ खुला छ, चलिरहेका छन्। अब सिद्धार्थ राजमार्ग पोखरा स्याङ्जा हुँदै भुटोल भैरवतिर जाने सड़क खण्ड पनि खुला छ, पोखरा बागलुङ राजमार्ग पनि खुला छ, बेनी जुमसुम सड़क खण्ड पनि खुला छ। अब अन्य कोही कोही ठाउँमा त्यस्तो अवरूद्ध भएदेखि हामी कर्मश यहाँलाई जानकारी गराउँदै अगाडि बढ्नेछौ। पोखरामा मजाले बजार पसल होइन गाड़ीहरू दौड़िरहेका छन्, सबैजना आफ्नै आफ्नै काममा दौड़िरहनु भएको छ होइन त। ल, यही नै हो कुराहरू। अब बाढ़ी पीड़ितको कुरा त के गर्ने होइन, गरी साध्य नै छैन भनी साध्य नै छैन, भोटेकोसी बाढ़ी अपडेट अहिलेसम्म 903 जनाको शव फेला परेको छ, यो पनि एकदमै दुःखद कुरा हो। धेरै उद्धारको पर्खाईमा हुनुहुन्छ अझै पनि, सँगसँगै होइन धेरै अभावहरू पनि आइरहेका छन्, अब कहाँ जाने के गर्ने होइन, धेरै गाह्रो छ कि अब यसलाई सरकारले कसरी म्यानेज गरिरहेको हुन्छ, यो बिस्तारै म्यानेज हुनु पर्यो भन्ने धारणा पनि मैले राखेँ। ठिक छ, यिनै कुराहरूलाई मैले एकैछिन राख्दै अहिले सुरुवातमा एउटा गीत राख्छु, त्यस पछाडि म उखान टुक्का मार्फत जोडिन आउनेछु। अहिलेको लागि प्रेम नलाउने भन्ने रहेछ, सुनौ है त, मैले पनि सुनेको थिइनँ यो गीत, एकैछिन सुनौ। अनि सचिन र मेलिन राईले यो लोकदोर गीत त होइन नि होइन, ओके होइन होला, ल सुनौ एकैछिन, त्यस पछाडि आउँला, केही छैन लोकदोरी भन्ने।

0: ओके यो आवाज मैले यहाँहरुको लागि प्रस्तुत गरे मेलिना राई सँगै आशिष सचिनको आवाज यति बेला क्रममा कार्यक्रम पोखरा कलिनको यो शुरूआतको बसाईमा एउटा गीत सँगसँगै कार्यक्रम शुरूआत भइसकेको छ। तपाईसँग कुराकानी गर्ने कार्यक्रम हो पोखरा कलिन, आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म। अब भने फोन गर्न सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ 061-543-0040। जस जसले आज फोन गर्नुहुन्छ उहाँलाई मैले एउटा उखान टुक्का सोध्छु, 10 नम्बर छन् र त्यो उखान टुक्काको आधा भाग म आफै भन्छु, आधा भाग तपाईँले भनेर त्यसलाई पूरा गर्नुभयो भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ आकर्षक गिफ्ट ह्याम्पर। एकजनाले हो है त, धेरैजना हुनुभयो भने गोला पर्था हुन्छ र उखान टुक्का उसो त आफैमा सबैजनाको लागि प्रिय छन्। तिनै उखान टुक्काहरू आज मैले कार्यक्रम मार्फत जोड्दै आइरहेको छु। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी, नमस्ते।
1: नमस्ते सविन सर, म शालिक पौडेल।
0: के छ हालको शालिक?
1: ठिक छ सर।
0: अनि कता हुनुहुन्छ अहिले?
1: म घरमै छु सर।
0: घरमा त घरमै हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ भने?
1: म यता लेक साइड।
0: लेक साइड होइन, के सोचिरहेको नयाँ नौलो हालखर बताउनुहोस्।
1: पानी बिहानसम्म परिराखेको थियो, अहिले चाहिँ उग्रेको अवस्था छ, अरू सबै ठिक छ सर।
0: हो
1: हजुर।
0: ल, कति नम्बर रोज्नुहुन्छ?
1: यो 82 सालले कि 83 सालले सर?
0: किन, के भएन?
1: हजुर,
0: के भएन?
1: खोइ कता 1 वर्षै घटाइदिए जस्तो लाग्यो।
0: होला, कहिले काहीँ घट्छ त, स्वाभाविक कुरा हो नि। तपाईँलाई थाहा छैन भने 83 साल हो के अरे, अब मलाई झुक्किए होला।
1: त्यही त,
0: ल तपाईँलाई थाहा छैन भने यो 83 साल हो है,
1: 82 भने
0: होइन, झुक्किन्छ कहिले काहीँ, स्वाभाविक हो नि त, यसमा कुनै गुनासै छैन। ल भन, कति नम्बर?
1: 9 नम्बर।
0: 9 नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त,
1: हजुर।
0: एक्लो बृहस्पति ..
1: एक्लो बृहस्पति, बृहस्पति एक्लो हुँदैन भन्ने हुन्थ्यो, अब ठिकै उल्टो सोध्नुभयो। अब
0: भन्नुहोस् त,
1: बृहस्पति कहिले एक्लै हुँदैन भन्थे, अब कसो हो यो फेरि
0: एक्लो बृहस्पति? अब ठिकै छ, मैले यो राम्रै तरिकाले भन्छु, तपाईँले भन्नुहोस् पहिला। अनि
1: मैले यसलाई पास गरेँ सर।
0: पास गर्नु है, एक्लो बृहस्पति छुट्टा है त, ल छुटो। अघि उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल, मलाई सुझाव पनि दिनुभयो, मैले 83 भन्नु पनि छ, 82 भने होला, कहिले काहीँ झुक्किन्छ त्यस्तरी, त्यो स्वाभाविक कुरा हो होइन, 82-83 भन्ने कुरा त स्वाभाविक नै हो, बल्ल बल्ल केही महिना त भयो नि, 5 महिना त भयो नि नयाँ वर्ष सुरु भएको, त्यही भएर झुक्किन्छ, त्यसमा चाहिँ खासै ठुलो कुरा केही भएन है त। तपाईँलाई थाहा छ नि त 83 साल हो भन्ने होइन। अर्को साथी, नमस्ते।
2: हेलो, नमस्कार हजुर, म मुकेश गुरुङ भालीबाट।
0: के छ मुकेश?
2: ठिकै भन्नु पर्यो,
0: सुरुवातबाट सुन्दै हुनुहुन्छ?
2: हजुर सुनिरहेको छु सर।
0: मैले 82 भने कि 83 भने?
2: हजुर न, सुन्नु न, 83 भने जस्तो लाग्यो कि।
0: ए ल, अहिले सुन्न मिल्छ कि? अहिले सुन्छु म।
2: उहाँले
0: 82 भन्नु, हाम्रो त
2: यो
0: फेसबुकमा लाइभ नै छ होइन यो कार्यक्रम, यो जहिले सुन्छु भने पनि पाइन्छ कि, फेरि यो अबको 10 वर्षपछि सुन्छु भने पनि पाइन्छ कि, त्यही भएर अहिले सुनिहाल्छु म। अनि के रे, के भनेछु र मैले भन्ने कुरा पनि हो। ल ठिक छ, अनि के छ त्यहाँतिर वालिङतिरको हालखबर मुकेश?
2: ए यतातिर त्यस्तै छ सर, बादल धुमधाम छ।
0: अहा, ए बादल लागिरहेछ, पानी पर्यो गए राति बिहानसम्म, के छ?
2: राति परेको थियो, अहिले चाहिँ।
0: ए खाना खानुभयो अनि?
2: खाना खाँदैछु सर।
0: ए खाना खाँदै, के छ त्यस्तो स्पेसल खानामा?
2: स्पेसल खाना त्यस्तै हो सर, अब है आटो खाँदैछु।
0: ए कस्तो राम्रो,
2: मकैको भात।
0: त्यो त धेरै राम्रो भयो नि हजुर, टक्क आटो अनि हल्का अमिलो अमिलो मोही होइन, त्यहाँ भन्न, अनि एउटा डल्ले खुर्सानी,
2: डल्ले खुर्सानी खानु पर्यो, मोही खानै पर्यो गरी योसँग,
0: अनि त्यसपछि के चाहियो र हजुर? या मुख भोक लागिसक्यो मलाई त्यहाँ फेरि। ल ठिक छ, ल ओके, धन्यवाद त्यसको लागि। तपाईँको लागि कति नम्बर राखौँ?
2: है 9 नम्बर, अब 10 नम्बर हो जाउँ भाइ।
0: ल दस नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त किन रोहित मङ्गलले डड्डन्त किन रोहित मङ्गलले डड्डन्त के होला किन रोहित मङ्गलले यो तपाईँले भनिसक्नुभयो अलिकति होइन अलिकति भन्नुभयो त्यसलाई मिलाउनुहोस् त किन रोहित मङ्गलले मिल्यो मिल्यो मिल्यो एकदम सही जवाब दिनु तपाईँले अर्को के भन्नुभएको थियो कि आफ्नै ढङ्गले भन्ने ल्याउनु अगाडि ल्याउनु भयो कि हा के त्यसलाई होइन त्यही भएर मिल्यो भन्नुहोस् न भन्नुहोस्
2: अस्ति नैमा एकचोटि विनर भएको थियो नि
0: हजुर
2: आज भोलि छ कि छैन यस्तो विनरको सिस्टम रेडियो सुन्न पाइनँ मैले पनि
0: ए छ छ आज पनि छ कन्टिन्यू
2: आज जो साथी विनर हुन्छ उहाँले दिँदैन है मेरो पुरस्कार है
0: त्यस्तो त भन्नु मिल्दैन
2: म आउनु भ्यानै त्यो होइन
0: कोही मान्छे पठाइदिनु हुन्छ तपाईँ कोही हुनुहुन्छ भने
2: होला
0: है जहिले पठाउँदा नि हुन्छ बिदाको दिन शनिबार बाहेक अन्य बिदाको दिन बाहेक अरू बेला दस बजेबाट पाँच बजेसम्म फलानाले पठाएर आएको भनेर यहाँ रेडियोमा भन्नुभयो भने हाम्रो रेडियो गैरापाटनमा छ होइन फिसियल हस्पिटल र जिल्ला प्रहरी कार्यालयको बीचमा म फलानाले पठाएर आएको भन्नु भने तपाईँले पाउनुहुन्छ है त
2: बुझ्नुभयो
0: ओके ल मुकेश गुरु हुनुहुन्थ्यो वालिङबाट मैले भने तपाईँ टाढाबाट हुनुहुन्छ त्यतिको लागि यहाँ आउनु पनि कुरा भएन अब आएको मेसोमा पस्ता पनि भयो होइन भने तपाईँको आफ्नो मान्छे त यता पक्कै हुनुहुन्छ होला होइन उहाँलाई फलान ठाउँमा जाने रेडियोमा जाने म यसो विनर हुनुभएको रहेछ उहाँको तर्फबाट आएको भन्नुभयो भने पनि तपाईँले प्राइज पक्कै पाउनुहुन्छ हामी वञ्चित गर्दैनौँ कि एघार बजेर बाइस मिनट स्टुडियो घडीमा एकैछिन कमर्सियल ब्रेक लिन्छु म त्यस पछाडि फेरि कुराकानीको लागि त हामी जुट्ने नै छौँ कार्यक्रम हो पोखरा कलिन रेडियो रेडियो अन्नपूर्ण 93.4 MHz पोखराको गैरापाटन स्थित स्टुडियोबाट यति बेला म प्रत्यक्ष यहाँ समक्ष कुराकानीको लागि जुटिरहेको छु अहिलेको लागि एकैछिन कमर्सियल ब्रेक पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कूटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560 26579
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
6: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
7: डोर टू डोर इंटरनेशनल डिलीवरी पोखरा के सस्तो रेट सेफ सिक्योर रिलायबल फोन 98560131 97150 0131 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98 4 34 29 98 028 59 321 0161 581
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0161 591 728, मोबाइल 98 560 0271 29। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 0165781165।

0: स्मार्टफोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: Hello, Okada calling.
1: ओके कार्यक्रम पोखरा कलिन यहाँले सुनिरहनु भएको छ. एकैछिन कमर्सियल ब्रेक राखे मैले. ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ र आज हामी सोमबारको बसाईमा छौं. सोमबारको बसाई अन्तर्गत कुराकानी गर्ने क्रममै तपाईसँग आवाजबाट सबै यति बेला साथमै छु. हामीलाई फेसबुक लाइभमा सुनेर कमेन्ट गर्ने साथीहरूको कमेन्ट मैले लिने भएको छु. अब चाहिँ कमेन्ट लिन्छु म यति बेला क्रममा. धेरैजना साथीहरूले कमेन्ट गरिसक्नु भएको छ. शिवकुमार विश्वकर्मा हुनुहुन्छ पोखरा 10 औद्योगिक क्षेत्रबाट. लेख्नु भएको छ, आमाले भन्नुहुन्थ्यो दुःख लुकाउन सिक, सबै आफ्नो हुँदैनन्, त्यो बेला बुझिन. आज जीवनले हरेक शब्दको अर्थ सिकाइदियो. शुभप्रभात, नमस्कार दाई. म पनि सुन्दैछु है पोखरा कलिन. काम गर्दै अन्नपूर्ण, त्यसमाथि पनि सबिन दाईको आवाज पोखरा कलिन सुन्न पाउँदा बडो आनन्द आउने है. समय बितेको पत्तै नहुने भन्दा हामीलाई शिवकुमार विश्वकर्मा हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ. उहाँले सुनिरहनु भएको छ पोखरा 10 औद्योगिक क्षेत्रबाट. थ्याङ्क यू सो मच शिव, सम्झिँदै गर्नुहोला. कृष्ण परियार हुनुहुन्छ हामीलाई सुनेर कमेन्ट गर्ने. यति बेला नौडाँडाको सिल्ला टेलरदेखि हुनुहुन्छ. उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्छु. नमस्कार हजुर, सुनिरहेको छु भन्नुभएको छ. थ्याङ्क यू सो मच कृष्ण, सुनेर साथ दिनुभएको छ. के छ नौडाँडातिरको हालखबर होइन, अनि सिल्ला टेलरको हालखबर के छ सम्झिँदै गर्नुहोला है त. नमस्कार सर भन्नुभएको छ शान्ति बराले. नमस्ते. हाम्रो विनोद पहाडी सरले पनि नमस्कार सर, सुन्दैछु है हजुर भन्नुभएको छ. भेटघाट हुन पाइन्छ है, पर्छ है हजुर भन्नुभएको छ. भेटघाट हुनुपर्छ. ठिक छ, एकदम खुशी लाग्यो विनोद सर. फेरि फेरि पनि सम्झिँदै गर्नुहोला. फ्रिडम ट्रेनिङ सेन्टर सृजना चोकबाट हामीलाई सुनिरहनु भएको छ र मेरो कार्यक्रम नियमित सुन्नुहुन्छ र एकदमै पोखरामा प्रोफेसनली रूपमा उद्घोषण भाषण कला सबै उमेर समूहको लागि उहाँले सञ्चालन गर्दै आइरहनु भएको छ. एकदम धेरै धेरै धन्यवाद व्यक्त गर्छु र छुट्टीको बेलामा पनि स्टुडेन्टहरूलाई राम्रो तरिकाले गाइडलाइन काउन्सिलिङ गर्दै बच्चाहरूको लागि एकदमै राम्रो काम गरिरहनु भएको छ. फ्रिडम ट्रेनिङ सेन्टर भनेर खोज्नुभयो भने तपाईँले पनि भेट्नुहुन्छ, तपाईँको लागि उपयोगी चिज हो है त. थ्याङ्क यू विनोद सर, सम्झिँदै गर्नुहोला. फ्रिडम ट्रेनिङ सेन्टरबाट हुनुहुन्थ्यो. गंगा बिके हुनुहुन्छ, हेलो सबिनजी, देशमा एक वर्षपछि अर्को दुर्घटना भयो. देशमा मात्रै, हाम्रो देशमा मात्रै यस्तो मान्छे यतिसम्मका निर्दयी हुने रहेछन्. ज्यान आफ्नो दाउमा राखेर सम्पत्तिको लागि मरिहत्ते गर्छन्. जब दुर्घटनामा जान्छन् अरूलाई दोष थुपार्छन्. पहिले नै सतर्क त हुन सके त सुरक्षित भइन्थ्यो नि. दुःखको कुरा अहिले यो हाम्रो देशमा रोइरहेको बेला छलछाम कसैबाट नहोस्, सके सहयोग गरौं, नसके चुपचाप बसौं. अर्मलादेखि गंगा बिके भन्दा हामीलाई लेख्नुभएको छ. गंगा एकदम राम्रो मिठो कुरा गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद. यो बेलामा छलछाम गर्ने बेला होइन, सकिन्छ सहयोग गरौँ, नसके चुपचाप बसौं होइन त. त्यो सबभन्दा राम्रो पक्ष हो. दिलमाया बराले नमस्कार सर हुनुभएको छ. नमस्ते दिलमाया, के छ हालखबर? सबैजनालाई थ्याङ्क यू सो मच है त, हामीलाई सुनेर कमेन्ट गर्ने श्रोताहरू. फेसबुक लाइभ मार्फत सुनिरहनु भएको थियो. आज उखान टुक्का मार्फत म जोडिरहेको छु. अहिलेको लागि एकजना श्रोता साथी आउनु भएको छ, उहाँलाई स्वागत गर्छु है त. नमस्ते. कहाँदेखि को बोल्दै हुनुहुन्छ? शान्ता शर्मा. कहाँदेखि भन्नुभयो? जिरो किलोमिटरबाट. अनि कति नम्बर ओज्नुहुन्छ शान्ताले? तीन नम्बरको है त. ल ध्यान दिएर सुन्नु होला है. ल ओके, तपाईँको लागि उखान टुक्का परेको छ तीन नम्बरमा. आधा भाग म आफै भन्छु, आधा भाग तपाईँ भन्नुहोला है त. औँसीमा किन्यो डट डट डट. के भन्नुभयो? तपाईँले उखान टुक्का भन्ने नै बुझ्नु भएको रहेछ कि. उखान टुक्का भन्ने तपाईँले राम्रोसँग बुझ्नुहोस् त एकचोटि. उखान टुक्का भनेको कुनै पनि पूर्णिमाको रात औँसी, के अरे औँसीमा किन्यो पूर्णिमाको रात हुँदैन कि, औँसीमा किन्यो पूर्णिमामा फाट्यो भन्ने हुन्छ कि. नजाने गाउँको बाटै नसोध्नु. तपाईँले उखान टुक्का बुझ्नु भएन जस्तो मलाई लाग्यो कि. जस्तो कि नजाने गाउँको भनेर मैले भने अब नजाने गाउँतिर जाँदै नजानु भन्ने हुँदैन कि. नजाने गाउँको बाटै नसोध्नु भन्ने हुन्छ कि है. उखान टुक्का बुझ्नुपर्छ. अहिलेसम्म सुन्नु भएको थिएन र? हो ल सुन्नु पर्छ है उखान टुका भनेको त्यस्तो हुन्छ ल मैले सम्झाउँदै थिएँ उहाँले फोन राखिहाल्नुभयो सब जान्नुपर्छ कि जस्तो कि औँसीमा किन्यो पूर्णिमामा अँध्यारो भन्न मिल्दैन कि औँसीमा किनेर पूर्णिमामा फाट्यो भनेको छिटै बिग्रियो भनौँ न कुनै पनि सामान लिएको थियो त्यो अब केही पर्यो होला होइन त्यस्तो खालको डुप्लिकेट पर्यो औँसीमा किनेको अब पूर्णिमा आउनु कति दिन लाग्छ र होइन त्यति छिटै फाटिहाल्यो अलि लामै समय होला दुई चार वर्ष नै होला भनेको तर छिटै फाट्यो भन्ने हुन्छ कि त्यही भएर यसले यस्तो खालको अर्थ राख्छ कि होइन त्यो सबैले प्रयोग गर्छौँ केही कुरा भन्दा बुझाउँदा सम्झाउँदा यी कुराहरू आइरहेका हुन्छन् कि होइन तपाईँलाई पनि थाहा छ होला नि त 061-5340-40 मार्फत तपाईँसँग कुराकानी भइरहेको छ फिकल आरएन गाउँले नमस्कार हुनुभएको छ नमस्ते एउटै हो नमस्ते नमस्कार जे भने नि है फिकल थ्याङ्क यू सो मच 061-5340-40 यहाँहरूको लागि खुला छ ओके अब अरू के छ त यही बाढी पहिरोकै भितन्डाको कुराहरू छ होइन अब सुरुङमा फँसेकाहरूको उद्धार हुँदैछ यो अब प्रकृतिले पार्ने विपत्ति हो कि अब यसमा चाहिँ कसैले केही गर्न रोक्न छेक्न केही गर्न सक्दैन धन्न रातिको बेलामा भएन मध्यरातमा हुन्थ्यो भने के अवस्था हुन्थ्यो होला कसले कहाँ जान पाउँथ्यो को निस्कन पाउँथ्यो घरबाट कसले थाहा पाउँथ्यो होइन दिउँसोको समयमा भएर केही बाँच्न त सफल हुनुभयो नि त आउँदा आउँदै केही सेकेन्डले बाँचेका कुराहरू धेरै छन् कि होइन म त 10 सेकेन्डले जोगिएँ नि भनेर भन्नुभएको छ कतिले भिडियो मार्फत तपाईँले पनि हेर्नुभएको छ होला होइन म त 5 सेकेन्डले जोगिएँ नि म त 1 सेकेन्डले जोगिएँ नि भन्ने हुन्छ कि 1 सेकेन्ड त्यो आउँदाखेरि ठ्याक्कै यति माथि उक्लिएर डाँडामा भइयो भने त 1 सेकेन्डले त्यहाँभन्दा मुनिबाट गयो भने त 1 सेकेन्डले जोगियो नि त मान्छे त होइन त्यही भएर सेकेन्डको महत्व छ कि हरेक सेकेन्डलाई महत्व दिनुहोस् क्या तपाईँले त्यत्तिकै खेर नफाल्नुहोस् होइन यहाँ जति अहिले म बोल्दा बोल्दै 1 सेकेन्ड गइसक्यो यो सेकेन्डको पनि कहिले पनि अब आउनेवाला छैन कि यो सेकेन्ड फर्किएर फेरि होइन यो यही यही बेला यही समय यही क्षण अब कहिले आउला आउँदैन त्यही भएर प्रत्येक सेकेन्डलाई तपाईँ महत्व दिनुहोस् त्यसपछि जिन्दगी त वाओ भनिहाल्छ नि होइन वाओ हुन्छ कि होइन ल 11:38 गएको छ स्टुडियो घडीमा कार्यक्रम पोखरा कलिन स्टुडियो रेडियो अन्नपूर्ण 93.4 MHz मार्फत हामी यति बेला पोखराको गैरापाटनबाट म प्रत्यक्ष रूपमा यहाँ समक्ष बोलिरहेको छु नेपाल भूतपूर्व खेलाड़ी मंचको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर यहाँकै लागि हो हामीले हप्तैभरि नै यो गिफ्ट ह्याम्पर राख्ने अवसर पाएका छौं म धन्यवाद दिन चाहन्छु नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनलाई जो पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था हो पोखरामा दौड़ संस्कृतिको विकास गर्नुपर्छ दौड़िनुपर्छ स्वस्थ रहनुपर्छ अब प्रत्येक टोल टोल प्रत्येक ओड़ाहरू प्रत्येक गाउँ प्रत्येक बस्ती प्रत्येक ठाउँबाट दौड़िनुपर्छ है हामी अब हप्तै पिछे दौड़िनुपर्छ भन्ने एउटा कल्चर बसाल्नको लागि पोखराको यो जेठो होइन अब नेपालकै जेठो म्याराथन भनौं यो म्याराथन संस्था नेपाल भूतपूर्व खेलाड़ी मंच एकदमै जागरूक बनिरहेको छ म धेरै धेरै आभार प्रकट गर्न चाहन्छु किनकि नेपाल भूतपूर्व खेलाड़ी मंच यस्तो संस्था हो जो भूपू खेलाड़ीहरू रिटायर हुनुभएको छ उहाँहरूको भूपू खेलाड़ीहरूको एउटा साझा संस्थाको रूपमा रहनु भएको छ अहिलेको लागि टेलिफोन लाइन मार्फत अर्को एकजना साथी हुनुहुन्छ उहाँलाई वेलकम गरौं है त नमस्ते नमस्कार हजुर
2: नमस्कार नमस्कार
1: कहाँदेखिको बोल्दै
2: म बेनु भट्टराई काठमाडौँ
1: काठमाडौँबाट
2: हजुर
1: ल नि तपाईँको हालखबर
2: हालखबर सबै ठिकै छ राम्रै छ
1: हामी त पोखरादेखि काठमाडौँ जान पाइँदैन के अरे प्लेनमा बाइक
2: अहिले अब कृष्ण दीर्घ आयो अरे अब त्यो त्यस्तै हो भनेदेखि दुई चार महिना नबनिने गरिने गयो जस्तो छ तल खोलाले काटेर चाहिँ पानी घटेर तलबाट जग उठाएर मात्रै हुन्छ अरे
1: अब लाग्छ केही समय लाग्छ अब अहिले हेटौँडा हुँदै अब हिँड्नुपर्ने अवस्था छ यस्तै छ कहिले काहीँ यस्तो बाध्यता परिस्थिति आइपर्छ कति नम्बर राखौँ
2: कति नम्बर बाँकी छ
1: हामीसँग त दुईटा तिनवटा नम्बर मात्रै गए अरू सबै बाँकी छ अब 9-5 नम्बर ल 5 नम्बरमा रहेको प्रश्न तपाईँको लागि होइन ओके ल तपाईँको लागि 5 नम्बरमा रहेको प्रश्न अर्थ न वर्थ दुध
2: धट अर्थ न वर्थ गोविन्द गाई
1: गोविन्द गाई ल ठिक छ सही जवाब दिनुभएको छ अन्त्यसम्म सुन्नुहोला
2: हस्
1: नमस्ते उहाँ हुनुहुन्थ्यो बेनु भट्टराई हामीलाई काठमाडौँदेखि फोन गर्नुभएको थियो रेडियो सुन्दै हुनुहुँदैछ काठमाडौँमा पनि अब भन्दै हुनुहुन्थ्यो यस्तै छ होइन छिटो बन्ला त्यस्तो महिनाउँ त के लाग्ला र यत्रो काठमाडौँ छिर्ने लाइफ लाइन नै बन्द हुँदाखेरि त फेरि अवस्था त झन् जटिल भन्न सक्छ नि त होइन. यो बेलामा चाहिँ छिट्टै नै भन्छ त्यहाँ ब्रेली केही न केही उपाय लागिहाल्छ नि होइन. जति सक्दो छिटो निर्माण हुन्छ. यो प्राकृतिले पारेको विपत्तिमा अझै ठूलो विपत्ति पनि आइरहेको छ. 11:41 स्टुडियो घडीमा गीत सुनौ होला. गीत सुन कति आउनुहोस् आउनुहोस् भन्ने होइन, गीत पनि त सुन्नु पर्ने नि. तपाईँ आउनुहोस् आउनुहोस् भनेर भन्नुभन्दा नि कहिलेकाहीँ गीत सुनेको नि गजबै हुन्छ. अहिलेको लागि एउटा गीत मैले खोज्दैछु यहाँहरू सबैजनाको लागि. यो आवाज मैले राख्नेछु कार्यक्रम पोखरा कलिनमा. यो आवाज राख्ने क्रमै थिए म एकजना साथी आउनुभयो उहाँले स्वागत गरिहालौँ है त. नमस्ते. नमस्ते हजुर, कहाँदेखि को बोल्दै? ए काबिर मिया, के छ हालखबर?
3: हजुर एकदम राम्रो छ. यहाँ आनन्द एकजना हाम्रो पुरानो हस्पिटल बस्ने ग्राहक हुनुहुन्थ्यो.
1: हजुर
3: विजयपुरबाट एउटा सिको साग घडी बनाउनु लिएर आउनु भएको रहेछ र यसो बसेर घडी बनाइराखेको.
1: ए ल गजब गजब, एकदम राम्रो हो नि तपाईँको.
3: अनि हजुरको यसो कार्यक्रम आएछ र एकचोटि यसो नमस्कार गरौँ न, तै पनि जिन्दगी के भरोसा छैन भनेर.
1: छैन छैन,
3: पाएको चारसमा त अब समातिहाल्नुपर्छ कि. हेर्नुहोस्
1: एकदम
3: भोलि भन्ने कुरा के हो के थाहा छैन होइन.
1: ल कति नम्बर राखौँ काबिर?
3: हजुर
1: कति नम्बर राखौँ तपाईँलाई?
3: कति कति गइसक्यो?
1: 9 नम्बर, 10 नम्बर, 7 नम्बर, 5 नम्बर गइसक्यो.
3: ए भनेपछि 5 नम्बर, 6 नम्बर बाँकी नै छ.
1: 5 नम्बर गयो, 6 नम्बर बाँकी छ.
3: ए ल त्यही 6 नम्बर नै राखौँ
1: ल. जो चोर डट डट डट,
3: जो चोर उसैको भन्नाले ठुलो स्वर,
1: जो चोर उसकै ठुलो स्वर होइन त.
3: हजुर हजुर,
1: ठ्याक्कै मिलाउनु भयो तपाईँले. अन्त्यसम्म सुन्दै गर्नु होला है त.
3: हस्
1: नमस्ते भन्नुहुन्थ्यो काबिर मिया, हामीलाई मिया पाटनदेखि फोन गर्नुभएको थियो. जो चोर उसकै ठुलो स्वर होइन त, गजब. ल ओके, हामी एकैछिन गीततर्फ लाग्छौँ. गीतै सुन्नुपर्छ अघि नै मैले भनिसकेको छु, किनकि आउनुहोस् आउनुहोस् भनेर भन्नुभन्दा नि बालखेईमा दिल बस्यो गौथली सुनौ है त एकैछिन.

0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ पाको।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कॉलिन तपाई सुनिरहनु भएको छ आजको लागि कार्यक्रमबाट छुट्नु पर्ने बेला भएको छ फेरि भोलिको श्रृंखलामा जुट्ने नै छौ अन्तिममा जति सुने पनि सुनु सुनु लाग्छ कि यो कक्का किकी भन्ने गीत के हैन चलचित्र कक्का किकीबाट नै हो अर्जुन सापकोटा र मेली नरभाइले गाउनु भएको यो आवाज तपाईको लागि राख्दै आजको लागि फोन गर्ने साथीहरू शालिग्राम पौडेल मुकेश कुरुङ शान्ता शर्मा बेनुभट प्राई काबिर मियालाई थ्याङ्क यू सो मच अन्तिममा स्मृति पुनले चाहिँ मेरो एसएमएस नपढ्ने के भन्ने लेख्नु भएको छ तपाईँको एसएमएस पढिरहेको छु नि होइन अन्टी लभर भन्ने गीत प्ले गर्नु भएको छ हुन्छ सुन्नुहोला कुनै दिन मेटु फुट्ने गर्ने ह्याप्पी माया ओके छ बाई भन्नुभएको छ ल धन्यवाद सबैजनालाई हामीलाई धेरै धेरै सुनेर साथ दिनुभयो यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच आजको लागि विजेता बेनु भट्टराई हुनुभएको छ काठमाडौँबाट बधाई छ बेनु तपाईँलाई आफ्नो प्राइज लिनको लागि रेडियो अन्नपूर्ण कार्यालयमा सम्पर्क गर्नुहोला यहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच स्पेशली थ्याङ्क यू सो मच नेपाल भूतपूर्व खेलाड़ी मञ्चलाई जसले नेपालमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्छ र अहिले मासिक रूपमा दौड़ प्रतियोगिता ओडाहरूसँग मिलेर गरिरहेको छ आगामी असोजको 3 गते विशेष दौड़ प्रतियोगिता वडा नम्बर 7 हुँदैछ त्यो बारेमा थप जानकारीहरू म भोलिको श्रृंखलामा दिने नै छु यहाँहरूलाई यो अहिले थप जानकारी यति नै जोडे अन्तिममा कक्का किकीबाट यो गीत यहाँहरूको लागि छोड्दै सबिनहरूको श्रृंखलासम्मको लागि छुटिन्छु यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: फिरता फिरता 20% सम कैश फिरता
1: सैने पानी जहाँ पानी
2: कैश फिरता लिनु भएता
3: एनसेल पैक किन्नु भएता जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: कति छ डिजाइन बे मारे गना खिनानी खनी तोला
1: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किमे झोको लाइनि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुदाय रबा ताक रिबा ज्याला जाति कृबा छतैरा नता खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि बिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-560-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन 93.4
5: powered by ING Group transforming lives through education.

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028 59321, 061 581.

0: अब ठंडू बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 93.4 दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका, स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 53-834।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्जर पेंट
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लाग्रानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373562 8044 वेबसाइट www.lagrandi.edu.np

अधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: 100% சம கேஷ் ஃபிர்தா சைலே பனி சஹ பனி
1: கேஷ் ஃபிர்தா லினு பாய்தா
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
4: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
5: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या
3: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टल आयुर्वेद केन्द्र फिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434 32 29, 98028 59321, 061.

0: स्वाद जस्ते संबंध गांस ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 98190
2: एनसेल प्याक किन्नु भयो त?
3: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
2: एनसेल प्याक किन्नु भयो त?
3: शर्तहरू लागू हुनेछन्।
2: एनसेल नेपालकै लागि।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजगारी।

0: हराएको सूचना यही मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
1: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: ஃபோன் பாயிண்ட் சங்க சதை ரிவார்டு.
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
1: उपचार हुने रोगहरू
2: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2. शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-277।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-29-29, 98-028-321-61-581-871।
3: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
8: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्ज पेन।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: टीएमटी एक्सप्रेस
12: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
12: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162 590-163।
3: फिस्टुला आइभीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइभीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइभीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज।
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
5: फोन 061-572-648, 572-849।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एमएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: पदमा गाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-71।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: ओहो नासर बे कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
2: खनै बिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलाडी तोला
1: ए नै स्याबा मारे दुकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
1: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा

0: मेगर मी भाई के ची सो
1: प्यूना राई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया फ्रेश
1: रिफ्रेशमेंट पार न्यूट्रिशन मी
2: ची सो हॉले
3: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
4: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
4: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
5: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
4: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
3: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको व्यवस्था छ
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो
2: पिउनलाई चिसो उठाउ हर्लिक्स
3: गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट पार्क न्युट्रिसन मिक्स
3: चिसो हर्लिक्स
4: फिर्ता फिर्ता 20% सम्म क्यास फिर्ता
3: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
6: 93.4

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-2 र 5 53-834।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन से घर रंगा उनुहोस्ता लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेन
2: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
4: हँ यो कसरी सम्भव छ र कत्ता कता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा। फोन 061588115 98251 98190।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-9190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-027-29।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061 590 162

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनी तोला
2: खनाई देवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलारी तोला
1: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाई तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिशानारी बेल्ले छाबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
1: जगह मात्र आङी रूपाकोट ज्योति सुनचादी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ताक्रीवा ज्याला जाति क्रीवा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचादी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि बिन्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
6: सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
5: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: इन्द्रपुल पोखरा।
1: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।
2: 93.4
3: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
4: काठमाडौं वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2663 र 553 834

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्जर पेन
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-0279।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्तिर भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
3: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: हो। शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-29-29, 98-28-59-361-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274-23752-6।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hope Lines, 01-597-0611. आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433424 433-640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजे।

0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
0: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
0: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
0: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
0: विसन विक्रम राई,
6: सुनिल थापा,
0: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
0: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
0: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
0: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: गोप्य कुरा तिम्रो मात्र होइन हाम्रो पनि छ। म तिमलाई लिन आएको
1: भर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
4: काको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
5: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59321, 061 581.

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: पात जस्ते सम्बन्ध गास ज्ञान मसला
1: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: 93.4 संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: Night 3.4

तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98025817 98025817।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ, लेदो हटाएर शव खोज्ने अवस्था नभएको दावी। प्रधानमन्त्री शाह र राष्ट्रपति अवधि लामिछाने बीच भेटवार्ता, उद्धार र राहतका साथै क्षति

का संरचनाको पुनर्स्थापनाका विषयमा छलफल। एमालेद्वारा बाढ़ी पीड़ितको लागि 1,20,00,000 सहयोगको घोषणा, पार्टीले नै राहत वितरण गर्ने। भोटेपछि बाढ़ी पीड़ितको लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै प्रभावित नागरिकको जीवन रक्षा तथा राहतमा सहयोग पुर्याउने उद्देश्य। रसुवा बाढ़ी पीड़ितका लागि कास्की रेडक्रसले खाद्यान्न संकलन थाल्यो, मंगलबारसम्म पठाउने गरी तयारी। नौलोकुम्ती नेपालको रक्तदानमा 82 युनिट रगत संकलन, विभिन्न कार्यक्रम गरी रजत जयन्ती वर्ष मनाउने। युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाय। जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी। र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित। नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक। रसुवाको भोटेगछीमा आएको बाढ़ीमा परेकाहरूको उद्धारको अवस्था तथा चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिनुभएको छ। सोमबार बिहानैदेखि प्रधानमन्त्री बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका प्रमुखहरूसँग छुट्टाछुट्टी ब्रिफिङ लिनुभएको हो। सुरक्षा निकायका प्रमुखहरूले बाढ़ी प्रभावित र उद्धारबारे उहाँलाई जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री बालेनले प्रधान सेनापति अशोक राज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नरेन्द्र तपौडेल तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग ब्रिफिङ लिनुभएको थियो। त्यसक्रममा सुरक्षा प्रमुखहरूले फिल्डमा उद्धारको क्रममा देखिएको चुनौती तथा योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका हुन्। एक सुरक्षा संगठन प्रमुखका अनुसार भेटमा प्रधानमन्त्रीलाई भोटेगोसीको बहावमा समय समयमा हुने परिवर्तन, प्रभावित क्षेत्रसम्म पुग्ने कनेक्टिभिटीले उद्धारमा चुनौती थपिएको ब्रिफिङ भएको थियो। त्यस्तै नदी किनारमा थुप्रिएको लेदोले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको ब्रिफिङ प्रधानमन्त्रीलाई गराइएको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेनले उद्धारको विषयलाई लिएर केही आलोचना हुन थालेको भन्दै आवश्यकताको आधारमा उद्धारमा जतिसक्दो चाँडो रेस्पोन्स गर्न निर्देशन दिनुभएको थियो। ती अधिकारीले भने, हामी सामूहिक रूपमा नै उद्धारमा खटिएको बारे जानकारी गराएका थियौं, चुनौतीबारे पनि जानकारी भए नै, तर उहाँको मुख्य कन्सर्न चाँडो रेस्पोन्स हुनुपर्ने भन्ने थियो। ती अधिकारीहरूका अनुसार लेदोको कारण बिना प्रविधि उद्धारमा जाँदा उद्धारमा खटिएका सुरक्षाकर्मी नै जोखिममा पर्ने बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको छ। कतिपय शवहरू नदीको किनारामा देखिँदा पनि जान नसक्नुको कारण लेदो नै रहेको उनीहरूले बताएका छन्। यसबाहेक नदी किनार क्षेत्र उत्खनन गरेर शव निकाल्न नसक्ने निष्कर्षसहितको ब्रिफिङ पनि सुरक्षा प्रमुखहरूले गरेका छन्। भदौ 10 गति बिहान रसुवाको भोटेगुसीमा आएको बाढ़ी लगत्तै सरकारले उद्धारको लागि ठूलो संख्यामा सुरक्षाकर्मीको टोली खटाएको छ। बाढ़ीमा परेकाको तत्काल उद्धारका लागि सरकारले नेपाली सेनासहित निजी क्षेत्रका हेलिकप्टरहरू पनि परिचालन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका गरी 20,000 भन्दा बढ़ी सुरक्षाकर्मी फिल्डमा उद्धारका लागि खटिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेगोसी नदीमा आएको बाढ़ीको कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनर्स्थापनाको लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिमा अग्लेले भोटेगोसी विपदबाट उत्पन्न समस्याको समाधान र पुननिर्माणको लागि सरकारले काम तीव्र रूपमा अगाडि बढ़ाउने बताउनुभएको छ। सिंहदरबारमा आज आयोजित सरकारवाला निकायहरूको बैठकमा उहाँले उद्धार, राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन 5 छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सड़क, पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारको लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने उल्लेख गर्नुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। पुननिर्माणको लागि छुट्टै प्राधिकरण बनाउने वा मौजूदा कानूनी संरचनाबाटै अघि बढ़ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणको लागि 3 दिनभित्र कार्य ढाँचा फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकोले अहिलेकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्छालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो। उहाँले योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढ़ी पहिरो र डुबान पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाको लागि पार्टीका तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। सोमबार ललितपुरको च्यासली स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले यसो जानकारी दिनुभएको हो। सो अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटिका तर्फबाट 10,10,000 गरी जम्मा 20,00,000 रूपियाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो। उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा 1,20,00,000 रूपियाँ संकलन गरिने बताउनुभयो। राहत वितरणको मोडालिटी बारे चर्चा गर्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियाको ढिलाइ हुनुभन्दा पीड़ितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले राहत र पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीड़ितसम्म छिटो पुग्न सकिन्छ पार्टीले सही बाटो अवलम्बन गर्दै स्पष्ट पार्नुभयो। उहाँले विपदको यो घड़ीमा सबै पक्षलाई जिम्मेवार भई राहत कार्यमा जुट्न समेत आग्रह गर्नुभयो। भोटेकसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाको लागि पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले बाढ़ी पीड़ितको लागि आवश्यक लत्ता कपड़ा खाद्यान्न बन्दोबस्तीका सामग्री औषधि तथा स्वास्थ्य सामग्री उद्धार सामग्री लगायत राहत सामग्री एकद्वार प्रणाली मार्फत संकलन गरी प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ। महानगरपालिकाले यही उद्देश्यले पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री संकलन केन्द्र सञ्चालन गरेको हो। महानगरका अनुसार संकलन केन्द्रमा बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म राहत सामग्री संकलन गरिनेछ। अभियान मंगलबारसम्म जारी रहनेछ। राहत संकलन अभियानको पहिलो दिन 25 जनाले सहयोग गरेका थिए। दोस्रो दिन भने फाटोफुटो रूपमा सहयोगीहरू संकलन केन्द्रमा पुगेर राहत सामग्री उपलब्ध गरिरहेका छन्। महानगरपालिकाले सहयोग गर्न इच्छुक व्यक्ति संघ संस्था व्यवसायी सामाजिक अभियन्ता तथा अन्य सहयोगीलाई आफूले उपलब्ध गराउन चाहेको राहत सामग्री स्थित संकलन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ। संकलित राहत सामग्री सम्बन्धित निकायसँगको समन्वयमा बाढ़ी प्रभावित क्षेत्रमा पठाइने महानगरपालिकाले जनाएको छ। विपदको कठिन अवस्थामा प्रभावित नागरिकको जीवन रक्षा तथा राहतमा सहयोग पुर्याउन महानगरले सबैलाई अभियानमा सहभागी हुन मेयर दण्डाचार्यले अपील गर्नुभएको छ। महानगरपालिकाका अनुसार एकदर प्रणाली मार्फत राहत सामग्री संकलन र वितरण गर्दा आवश्यकताको आधारमा सामग्री व्यवस्थापन गर्न तथा दोहोरोपन हटाउँदै पारदर्शी र व्यवस्थित रूपमा प्रभावितसम्म राहत पुर्याउन सहज हुनेछ। यस अगाडि पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैविक कर्कोट उद्धार कोषमा 45,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरिसकिएको छ। बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकको उद्धार राहत र उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागि नगर प्रमुख आचार्यले जानकारी दिनुभएको छ। यसका अलावा महानगरले प्रभावित क्षेत्रमा उद्धार उपचार तथा राहत कार्यमा सहयोग पुर्याउन नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। विपदको कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार तथा उपचारमा सहयोग गर्ने उद्देश्यले महानगरपालिकाले आवश्यक जनशक्ति उद्धार सामग्री र स्वास्थ्य उपकरण सहितको टोली प्रभावित क्षेत्रमा पठाएको हो। भोटेकुसीमा आएको बाढ़ीबाट प्रभावित रसुवा जिल्लाका बाढ़ी पीड़ितको लागि नेपाल रेड क्रस सोसाइटी कास्कीले खाद्यान्न तथा राहत सामग्री संकलन शुरू गरेको छ। नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार कास्की रेड क्रसले रसुवाका करिब 2,000 बाढ़ी पीड़ितलाई 10 दिनसम्म पुग्ने खाद्यान्न पठाउने तयारी गरेको हो। नेपाल रेड क्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीका अनुसार राहत संकलनको लागि कास्कीका 48 उपशाखा 5 पालिका समिति तथा 130 भन्दा बढ़ी युवा तथा जुनियर रेड क्रस सर्कललाई आग्रह गरिएको छ। आग्रहपछि जिल्लाका सबै उपशाखाले आफ्नो क्षमता अनुसार राहत सहयोग जुटाउन थालेका छन्। उहाँका अनुसार विभिन्न उपशाखा तथा रेड क्रसमा आबद्ध व्यक्तिहरूले नगद तथा खाद्यान्नका रूपमा सहयोग गरिरहेका छन्। संकलन भएको राहत सामग्री रसुवासम्म पुर्याउन सड़क अवरोधको कारण केही समस्या भए पनि सोमबार दिनभर संकलन गरिएको सामग्री मंगलबारसम्म पठाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो। कास्की रेड क्रसका मन्त्री सन्तोष अधिकारीले केन्द्रीय कार्यालयबाट प्राप्त सर्कुलर अनुसार रसुवा बाढ़ी पीड़ितको लागि खाद्यान्न संकलनको काम सोमबारदेखि शुरू गरिएको जानकारी दिनुभयो। उहाँले मंगलबारसम्म आवश्यक सामग्री संकलन गरी रसुवातर्फ पठाउने तयारी भइरहेको बताउनुभयो। बाढ़ी तथा विपदका कारण
प्रभावित क्षेत्रमा मानवीय सहायता आवश्यक रहेकाले कास्की रेडक्रसका सबै विपद व्यवस्थापन सम्बन्धी सेललाई सक्रिय अवस्थामा राखिएको उहाँले बताउनुभएको छ। स्थानीय तह तथा उपशाखा मार्फत राहत संकलन र व्यवस्थापनको कामलाई समेत तीव्रता दिएको उहाँको भनाइरहेको छ। यसैबीच नेपाल क्रस सोसाइटी कास्कीको बैठकले केन्द्रीय राहत कोषमा 3 लाख रूपियाँ सहयोग पठाउने निर्णय गरेको छ। बाढ़ी पीड़ितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम केन्द्रीय राहत कोषमा पठाउने निर्णय गरिएको अधिकारीले जानकारी दिनुभएको छ। कास्की रेडक्रसले विपदको यो घड़ीमा मानवीय सहयोग आवश्यक रहेकोले सर्वसाधारण संघ संस्था तथा विभिन्न निकायलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेको छ। बाढ़ी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न नगद तथा अन्य आवश्यक राहत सामग्री उपलब्ध गराउन रेडक्रसले अपील गरेको हो। नौलो घुम्ती नेपालले आफ्नो स्थापनाको 25 वर्षको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा 82 युनिट रगत संकलन भएको छ। संस्थाले सोमबार पोखराको मानव अधिकार चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। संस्थाका पूर्व अध्यक्ष तथा रजत जयन्ती महोत्सव संयोजक पदमराज पहारीका अनुसार संस्थाको 25 स्थापना वर्षको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम अन्तर्गत रक्तदानलाई पहिलो कार्यक्रमका रूपमा आयोजना गरिएको हो। पहारीले संस्थाले आगामी दिनमा विभिन्न कार्यक्रम गरी रजत जयन्ती वर्ष मनाउने बताउनुभयो। रजत जयन्तीका अवसरमा नौलो घुम्ती नेपालले पछिल्लो 25 वर्षमा गरेका गतिविधि तथा योगदानबारे जानकारी गराउने तयारी गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार आगामी असोज 8 र 9 गते संस्थाले रजत जयन्तीको विशेष कार्यक्रम आयोजना गर्दैछ। उक्त अवसरमा संस्थाको भवन निर्माण लगायतका कार्यमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ। नौलो घुम्ती नेपालले उपचार परामर्श तथा पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै आएको पहाड़ीले जानकारी दिनुभयो। संस्थाले शिक्षा स्वास्थ्य तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन गर्दै आएको छ। विशेष गरी यौन तथा प्रजनन स्वास्थ्य एसटीआई तथा एचआईभी सम्बन्धी सचेतना र सेवाको क्षेत्रमा संस्थाले काम गर्दै आएको उहाँले बताउनुभयो। उहाँका अनुसार हालसम्म 1065 जनालाई प्रत्यक्ष रूपमा सहयोग गरिएको छ। रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीको प्रमुख अतिथितामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै भण्डारीले पछिल्लो समय रगतको अभाव देखिरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरेर नौलो घुम्ती नेपालले महत्वपूर्ण योगदान गरेको बताउनुभयो। नौलो घुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष मंगल नेपालीको अध्यक्षतामा भएको कार्यक्रम इन्जिनियर महेश विश्वकर्माले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा संस्थामा आबद्ध व्यक्तिका साथै सर्वसाधारणहरूको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमलाई प्रादेशिक रक्त संचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो। संस्थाले रजत जयन्ती वर्षभरि सामाजिक सेवा तथा जनहितका विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

0: रसुवाको भोटेकोसी नदीमा बुधबार आएको बाढ़ीको कारण प्रभावित भएको रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी दिएको छ। भोटेपछि बाढ़ीको कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B को सुरुङमा विज्ञसहितको टोली खटिएर खोजी तथा उद्धार गरिरहेको छ। त्रिशुली 3A मा गए राति विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे जलविद्युतको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 मा पनि उद्धार टोलीले सुरुङभित्रै झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरेको र त्यहाँबाट एउटा शव संकलन गरेको छ। यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्समा। अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560131, 97150031। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, SEE उत्तीर्ण भएको, मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-22-572-87।
5: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदय घात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

साँझ छ बजेको अनुपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, रोयल इन्फिल्डले पोखराको नयाँ बजारमा नयाँ शोरूमको उद्घाटन गरेको छ। पोखराको आधिकारिक विक्रेता क्लासिक ड्राइभको सम्भारे कार्यक्रम बीच अल्फा अटोमोटिभ प्रालीका निर्देशक मेघराज पौडेलले उद्घाटन गर्नुभयो। अल्फा अटोमोटिभ प्राली रोयल इन्फिल्डको लागि नेपालको आधिकारिक विक्रेता हो। नयाँ रोयल इन्फिल्ड शोरूमको नेतृत्व अटो व्यवसायी शिशिर सुवेदी र परमेश पराजुलीले गर्नुभएको छ। उहाँहरू पोखराको अटोमोबाइल व्यवसायमा तीन दशक भन्दा बढ़ी समयदेखि सक्रिय रहनुको साथै पोखराको आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत स्थापित नामका रूपमा परिचित हुनुहुन्छ। लामो व्यावसायिक अनुभव, स्थानीय बजारको गहिरो बुझाइ तथा प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिले पोखरामा रोयल इन्फिल्डको ग्राहक अनुभवलाई थप सुदृढ़ बनाउने अपेक्षा गरिएको छ। नयाँ शोरूम मार्फत पोखरा तथा आसपासका क्षेत्रका मोटरसाइकल प्रेमीहरूलाई रोयल इन्फिल्डको विशिष्ट मोटरसाइकलिङ अनुभव अझ नजिकबाट उपलब्ध गराउने उद्देश्य राखिएको छ। 1300 वर्ग फीट क्षेत्रफलमा फैलिएको नयाँ शोरूमलाई ग्राहकलाई प्रिमियम र सहज अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ। शोरूममा रोयल इन्फिल्डका मोटरसाइकलहरू अवलोकन तथा अनुभव गर्न सकिने सुविधा उपलब्ध छ। शोरूमसँगै 3500 वर्ग फीट क्षेत्रफलमा सेवा केन्द्र सर्भिस सेन्टर पनि सञ्चालनमा ल्याइएको छ। सेवा केन्द्र मार्फत रोयल इन्फिल्डका ग्राहकलाई नियमित मरमत सम्भार, प्राविधिक सेवा तथा बिक्रीपछिको सेवा अझ सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ। शोरूम उद्घाटन समारोहको शुरूआत आठजना बटुकद्वारा शान्ति शक्ति पाठबाट गरिएको थियो। त्यसपछि शोरूम परिसरमा पवित्र जल छर्केर धार्मिक विधिबाट शुभारम्भ गरियो। शोरूम उद्घाटनका अवसरमा रोयल इन्फिल्ड गोर्खा एडिसन मोटरसाइकलको अनावरण गरिएको छ। गोर्खा एडिसनले गोर्खा योद्धाको साहस, वीरता, गौरव र समर्पणको भावनालाई सम्मान गर्दछ। यसको मूल्य 5,79,000 रूपियाँ तोकिएको छ। ग्राहक अनुभव, गुणस्तरीय बिक्रीपछिको सेवा र प्योर मोटरसाइक्लिङको भावनालाई केन्द्रमा राख्दै नयाँ शोरूमले पोखराको मोटरसाइक्लिङ समुदायमा आफ्नो विशेष पहिचान बनाउने लक्ष्य राखिएको छ। सन् 1901 निरन्तर उत्पादन हुँदै आएको रोयल इन्फिल्ड विश्वकै सबैभन्दा पुरानो मोटरसाइकल ब्राण्ड हो। आफ्नो विशिष्ट डिजाइन, कालजयी पहिचान र प्योर मोटरसाइक्लिङको मौलिकताको कारण रोयल इन्फिल्डले विश्वभर राइडरहरूको बलियो समुदाय निर्माण गरेको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 43.89 अङ्कले घटेर 2513.42 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 6.68 अङ्कले घटेर 444.43 पुगेको छ। नेप्सेका अनुसार आज 13 उपसमूहमध्ये एउटा उपसमूहको शेयर मूल्य बढ़ेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। आज विभिन्न कम्पनीका 93,22,185 कित्ता शेयर 3,64,86,09,878 मूल्यमा खरिद बिक्री भएका छन्। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हकजालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ। राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम केहोनहीलाई च्यानलका झोला र हिराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्याण्डब्याग जस्ता सामग्रीहरू उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ। उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसक्नुभएको छ। युनिफिकेशन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेशन फर वर्ल्डपीस एण्ड युनिफिकेशनकी प्रमुख हानलाई युन र किम जोड़िएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेत्रास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनाथ गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। एससीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बाङ्गीमा रहेको वाईएसटी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहराइनलाई 7 विकेटले हराएको हो। बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटाएको थियो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाउनुभयो। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिनुभयो। यसअगाडि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका
फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाउनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिनुभयो। एसएससी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया, साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुगेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल भदौ 27 गते शनिबार हुनेछ। काठमाडौँमा आयोजना हुने एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनबीएलको खेल तालिका सार्वजनिक गरिएको छ। यही भदौ 19 गतेदेखि त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शुरू हुने एनबीएलको खेल तालिका सार्वजनिक गरिएको हो। भदौ 19 गते पहिलो खेल मधेस वारियर्स र सगरमाथा स्मार्सर्स बीच हुनेछ। सोही दिन अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच पनि खेल हुनेछ। प्रतियोगितामा मधेस, सगरमाथा, अन्नपूर्ण, कर्णाली सहित खपतड फाल्कन्स र काठमाडौँ रेड्स गरी 6 पुरूष फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टीमले पहिलो सिंगल राउण्ड रोबिनका लागि खेल्नेछन्। राउण्ड रोबिन लीगको समापनपछि लीगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा पुग्नेछन्। लीगमा दोस्रो र तेस्रो हुने टोलीले पुनः फाइनल प्रवेशको लागि प्लेअफ खेल्नेछन्। प्रतियोगितामा फाइनल र प्लेअफ सहित जम्मा 17 खेल हुने एनबीएलका सीईओ विकास खेतानले जानकारी दिनुभएको छ। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ, लेदो हटाएर सब खोज्ने अवस्था नभएको दावी। प्रधानमन्त्री शाह र राष्ट्रपा सभापति लामिछाने बीच भेटवार्ता, उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल। एमालेद्वारा बाढ़ी पीड़ितको लागि 1,20,00,000 सहयोगको घोषणा, पार्टीले नै राहत वितरण गर्ने। भोटेकृषि बाढ़ी पीड़ितको लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै प्रभावित नागरिकको जीवन रक्षा तथा राहतमा सहयोग पुर्याउने उद्देश्य। रसुवा बाढ़ी पीड़ितको लागि कास्की रेडक्रसले खाद्यान्न संकलन थाल्यो, मंगलबारसम्म पठाउने गरी तयारी। नौलोकुम्ती नेपालको रक्तदानमा 82 युनिट रगत संकलन, विभिन्न कार्यक्रम गरी रजत जयन्ती वर्ष मनाउने। युनिफिकेशन चर्चकी नेत्री आनलाई 2 वर्षको जेल सजाय, जोर्डनको अमेरिकी सैन्य अखाडामा आक्रमण गरेको इरानको दावी र एसिसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित, नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेंट

0: 榜定岗陈都榜
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-579-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्क सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871। बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97-150-010-31। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI and Diagnostic Center मा उपलब्ध छ।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
10: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
3: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा
1: हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
4: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-00-2530।
7: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
5: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
7: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082 9461-48082।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
8: बर्जर पेंट
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
11: हजुर सुन्नुहोस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
12: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
11: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
12: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
14: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
15: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
14: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
15: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
14: 24 घण्टा इमर्जेन्सी सेवा
15: सम्पूर्ण ओपिडी सेवा
14: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
15: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
14: रेटिना सम्बन्धी जाँच एवं उपचार
15: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
14: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
15: आँखा छर्केको सिधा पार्ने सर्जरी
14: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
15: लेजर सर्जरी सम्बन्धी सेवा
14: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
15: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
14: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
15: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
14: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
15: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
16: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
14: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-592-219
15: स्वस्थ आँखा स्वच्छ दृष्टि
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
17: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
18: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
17: उपचार हुने समस्याहरू
18: हृदयघात,
17: हाई ब्लड प्रेसर,
18: हार्ट फेल,
17: छातीको दुखाई तथा थकान,
18: मुटुको भल्भमा समस्या,
17: मुटुको बाथ रोग,
18: हाई ट्राइग्लिसेराइडिटिजी,
17: मुटुको धड्कनमा अनियमितता,
18: हाई कोलेस्ट्रोल,
17: पेसमेकर राखेको वा राख्नु पर्ने,
18: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
17: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
19: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
17: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
18: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
2: प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956700536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: टाइम चेक,
5: यति बेला साँझको 7 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबिएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या,

0: मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैराबाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेंट।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162 590-163।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123-9802-50701 98-088-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
9: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
10: च्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9850-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसला।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
4: रेडियो अन्नपूर्ण 93.4।

0: பற்றி புன்னிமேரோ.
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
2: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
3: फोन 061-590-162-590-163.
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर. जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने. क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने. जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने. अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा. क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा. फोन नम्बर 061-576-458-577-903. मौकाको फाइदा उठाउनुहोस्.
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना.
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म.
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ.
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा. फोन 061-587-266-553-834.
8: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्. आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ.
9: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ. यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन. तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ.
8: नेपाल आदिवासी जनजाति महासंघ.
10: रंगबहार रंगबहार
11: बर्जर सँगै उपहारै उपहार. बम्परमा यामाहा रेजियर.
10: बर्जर पेन्टले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्.
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ.
10: बर्जर पेन्ट.
12: हेलो
13: हजुर, नमस्कार.
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो? मैले केही भरै पाइन.
13: हजुर काका नमस्कार, म भतिज बोलेको हो. भतिज, सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
13: ओ, यही कुरा भन्नलाई फोन गरेको काका. अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
3: रेडियो अन्नपूर्ण 93.4।

0: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्नु।

Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्नु संसार हो, त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि हाल्नुहोस्।
5: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 553834।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार रंग बहार
7: वर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर
6: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: वर्जर पेन्ट।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
13: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ।

0: उतारेर डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइड,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5338-34।
3: दुर्गाको पिताको दुख्न छिन्मै दूर गर्ने झन्डुबाम, एक बाम तीन काम झन्डुबाम, दुर्गाको पिताको दुख्ने छिन्मै आरा। झन्डुबाम
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डुबाम
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ।
2: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98-560-010-31 97-150-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागडाँडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागडाँडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 0165865536, मोबाइल 9856300536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274257526।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334-834।
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेकसाइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड भन मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब तपाई रेडियो अन्नपूर्ण 93.4 लन्डनबाट प्रसारण हुने समाचारमूलक प्रस्तुति बीबीसी नेपाली सेवा सुन्नुहुनेछ।
1: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 950, बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय तहलाई व्यवस्था गरेको आरोप सरकारद्वारा खण्डन।
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ।
1: जल विद्युत आयोजनाका सुरुङहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास जारी।
3: रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ।
1: र बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाताको ताजा विवरण। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा बुधबारको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मानिसहरूको संख्या 950 नाघेको सरकारले जनाएको छ। केही बेर अघि आयोजित एउटा पत्रकार सम्मेलनमा शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
5: हामीसँग आएको रेकर्ड अनुसार 957 जनाको शव फेला परेको छ।
4: शिक्षा मन्त्री सस्मित पोखरेल, पछिल्लो समयमा खोज तथा उद्धार कार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जल विद्युत केन्द्रका सुरुङहरूमा फँसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्। द हेग स्थित पर्मानन्ट कोर्ट अफ आर्बिट्रेसनले सिन्धु जल सन्धि सम्बन्धी आफ्ना दायित्वहरू भारतले पालना गर्नुपर्ने आदेश दिएको छ। उक्त सन्धिले पाकिस्तानसँगका नदी तथा सहायक नदीहरूको पानी उपयोग सम्बन्धी मामिलालाई समेटेको छ। भारत प्रशासित जम्मू काश्मीरको पहलगाममा लड़ाकू हमला गरिएपछि गत वर्ष भारतले उक्त सन्धि निलम्बन गरेको थियो। हमलामा संलग्न लड़ाकू समूहलाई पाकिस्तानले आश्रय दिएको दिल्लीले आरोप लगाउने गरेको छ, तर पाकिस्तानले त्यो अस्वीकार गर्दै आएको छ। सर्वसम्मतले जारी आदेशमा उक्त अदालतले भारतले लगाएको कुनै पनि आरोपका आधारमा सिन्धु जल सन्धिलाई निलम्बन गर्न नमिल्ने उल्लेख छ। अदालतले तटस्थ विज्ञहरूको एउटा टोलीले निर्णय नदिएसम्म एउटा जल विद्युत केन्द्रमा पक्की पर्खाल बनाउने भारतको कदम रोक्ने निर्णयहरू पनि गरेको छ। युरोपियन संघीयले च्याट जीपीटी र अरू दुई प्रविधि प्लेटफर्महरूलाई कड़ा कानूनी निगरानीमा ल्याउन लागेको छ। रेडिट र रोब्लक्ससँगै च्याट जीपीटीलाई एकदमै ठूलो प्लेटफर्मका रूपमा लिँदै ईयूका नागरिक तथा समाजमाथि पार्ने प्रभावका लागि थप जवाफदेही बनाइदिएछ। ती तीनवटै कम्पनीहरू 4 महिनाभित्र सार्वजनिक सुरक्षा र बालबालिकामाथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्वप्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजूद ईयूले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढ़ाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वाशिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेशन चर्चकी प्रमुखलाई घुस र गैर कानूनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा 2 वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानूनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढ़ाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेर अघि पत्रकार सम्मेलन गर्दै शव व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाफ दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 आश्रय स्थलमा बसोबास तथा राहत व्यवस्थापन गरिएको छ।
1: पहिचान हुन नसकेका शवलाई जमीन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
2: पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमीन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
1: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रियाबारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
6: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं, उहाँहरूको औठा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमुना संकलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
1: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
6: परिवारमा पनि आमा बुवा छोराछोरीको नाता फर्स्ट डिग्री हुनुभयो र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालय पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
6: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
1: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
3: आज रसुवागढी लामटाङ चिलिमी अप्पर त्रिशुली 1 त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमे र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो यो।
1: त्यसमा के छ प्रगति चाहिँ?
3: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
1: अनि त्रिशुली 3A र त्रिशुली 3B
3: थ्री एमा चाहिँ टनल भित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट थानेर, अनि 3B हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
1: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
7: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी, असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजारसँगै छ, जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुजेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट के थान सिलिण्डर, भाँडाकुँडा र के थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनुभयो। त्यो ठाउँका मानिसहरूमा बाढीले आफन्त, साथीभाइ, छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
1: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
6: विपदको बेलामा हुने जुन मिस इन्फर्मेसन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घट्टेकुलो भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरैतिर भाइरल भयो एउटा। त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गएको छ, त्यो घरमा खोज्यो, कहीँ छैन। भनेपछि कहिले चाहिँ यो विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ। हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
1: सामाजिक सञ्जालमा आएको कुरा भयो। अब अर्को चाहिँ जनप्रतिनिधिहरूले, स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो बारे के
6: भन्छ? म भन्छु, यसमा विपद ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपद ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ। यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँलाई चाहिँ धन्यवाद। हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो र त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज भएको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने,
8: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिर पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलो रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नु भएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढी पनि आउने देखिँदैन।
9: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
8: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नु

0: गाजी केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
1: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
4: टाइम चेक।
5: यति बेला रातिको 9 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ, लेदो हटाएर सब खोज्ने अवस्था नभएको दावी। प्रधानमन्त्री शाह र राष्ट्रपति सभापति लामिछानेबीच भेटवार्ता, उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाको विषयमा छलफल। भोटेकुसी बाढ़ी पीड़ितको लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै प्रभावित नागरिकको जीवन रक्षा तथा राहतमा सहयोग पुर्याउने उद्देश्य। रसुवा बाढ़ी पीड़ितका लागि कास्की रेड क्रसले खाद्यान्न संकलन थाल्यो, मंगलबारसम्म पठाउने गरी तयारी। राहतसँगै दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन एमाले सचिव अधिकारीको आग्रह, जनताको कुरा धेरै सुन्नुपर्ने आवश्यकता रहेको उल्लेख। नौलो घुम्ती नेपालको रक्तदानमा 82 युनिट रगत संकलन, विभिन्न कार्यक्रम गरी रजत जयन्ती वर्ष मनाउने। युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाय। जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। बहराइन 7 विकेटले पराजित, नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक। रसुवाको भोटेगसीमा आएको बाढ़ीमा परेकाको उद्धारको अवस्था तथा चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिनुभएको छ। सोमबार बिहानीदेखि नै प्रधानमन्त्री बालेनले नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका प्रमुखहरूसँग छुट्टाछुट्टी ब्रिफिङ लिनुभएको छ। सुरक्षा निकायका प्रमुखहरूले बाढ़ी प्रभावित र उद्धारबारे उहाँलाई जानकारी गराएका थिए। प्रधानमन्त्री बालेनले प्रधान सेनापति अशोक राज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल तथा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग ब्रिफिङ लिनुभएको थियो। त्यसक्रममा सुरक्षा प्रमुखहरूले फिल्डमा उद्धारका क्रममा देखिएका चुनौती तथा योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो। एक सुरक्षा संगठन प्रमुखका अनुसार भेटमा प्रधानमन्त्रीलाई भोटेघुसीको बहावमा समय समयमा हुने परिवर्तन, प्रभावित क्षेत्रसम्म पुग्ने कनेक्टिभिटीले उद्धारमा चुनौती थपिएको ब्रिफिङ भएको थियो। त्यस्तै नदी किनारामा थुपिएको लेदोले उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको ब्रिफिङ प्रधानमन्त्रीलाई गराइएको उहाँले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेनले उद्धारको विषयलाई लिएर केही आलोचना हुन थालेको भन्दै आवश्यकताको आधारमा उद्धारमा जतिसक्दो चाँडो रेस्पोन्स गर्न निर्देशन दिनुभयो। ती अधिकारीका अनुसार लिदोको कारण बिना प्रविधि उद्धारमा जाँदा उद्धारमा खटिएका सुरक्षाकर्मी नै जोखिममा पर्ने बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको छ। कतिपय शवहरू नदीको किनारामा देखिँदा पनि जान नसक्नुको कारण लेदो नै रहेको उनीहरूले बताएका थिए। यसबाहेक नदी किनार क्षेत्र उत्खनन गरेर शव निकाल्न नसक्ने निष्कर्षसहितको ब्रिफिङ पनि

0: सुरक्षा प्रमुखहरूले गरेका छन्। भदौ 10 गते बिहान रसुवाको भोटेकुसीमा आएको बाढ़ी लगत्तै सरकारले उद्धारको लागि ठूलो संख्यामा सुरक्षाकर्मीको टोली खटाएको छ। बाढ़ीमा परेकाको तत्काल उद्धारका लागि सरकारले नेपाली सेनासहित निजी क्षेत्रका हेलिकप्टरहरू पनि परिचालन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका गरी 20,000 भन्दा बढ़ी सुरक्षाकर्मी फिल्डमा उद्धारका लागि खटिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीको कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनर्स्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराउनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेले भोटेकोसी विपदबाट उत्पन्न समस्याको समाधान र पुननिर्माणको लागि सरकारले काम तीव्र रूपमा अगाडि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित सरकारवाला निकायहरूको बैठकमा उहाँले उद्धार, राहत र पुननिर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टी कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री बाग्लेले भौतिक पूर्वाधार, सड़क, पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारको लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने उल्लेख गर्नुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्नुपर्ने निर्देशन दिनुभएको छ। पुननिर्माणको लागि छुट्टी प्राधिकरण बनाउने वा मौजूदा कानूनी संरचनाबाटै अघि बढ़ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणको लागि तीन दिनभित्र कार्य ढाँचा फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको छ। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकोले अहिलेकी कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो। उहाँले योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढ़ी पहिरो र डुबान पीड़ितको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि पार्टीका तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। सोमबार ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको छ। सो अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटिका तर्फबाट 10,10,00,000 गरी जम्मा 20,00,000 रूपियाँको चेक अध्यक्ष ओलीले हस्तान्तरण गरिएको थियो। उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद व्यवस्थापनको लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा 1,20,00,000 रूपियाँ संकलन गरिने बताउनुभयो। राहत वितरणको मोडालिटीबारे चर्चा गर्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ हुनुभन्दा पीड़ितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभएको छ। अध्यक्ष ओलीले राहत र पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउन कुन माध्यमबाट वास्तविक पीड़ितसम्म छिटो पुग्न सकिन्छ पार्टीले सोही बाटो अवलम्बन गर्ने स्पष्ट पार्नुभयो। उहाँले विपदको यो घड़ीमा सबै पक्षलाई जिम्मेवार भई राहत कार्यमा जुट्न समेत आग्रह गर्नुभएको छ। भोटेकोसी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले बाढ़ी पीड़ितको लागि आवश्यक लत्ता कपड़ा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री, उद्धार सामग्री लगायत राहत सामग्री एकद्वार प्रणाली मार्फत संकलन गरी प्रभावित क्षेत्रमा वितरण गर्ने जनाएको छ। महानगरपालिकाले यही उद्देश्यले पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री संकलन केन्द्र सञ्चालन गरेको हो। महानगरका अनुसार संकलन केन्द्रमा बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म राहत सामग्री संकलन गरिनेछ। अभियान मंगलबारसम्म जारी रहनेछ। राहत संकलन अभियानको पहिलो दिन 25 जनाले सहयोग गरेका थिए। दोस्रो दिन भने फाटाफुट रूपमा सहयोगीहरू संकलन केन्द्रमा पुगेर राहत सामग्री उपलब्ध गराएका थिए। महानगरपालिकाले सहयोग गर्न इच्छुक व्यक्ति, संघ संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा अन्य सहयोगीलाई आफूले उपलब्ध गराउन चाहेको राहत सामग्रीसहित संकलन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ। संकलित राहत सामग्री सम्बन्धित निकायसँगको समन्वयमा बाढ़ी प्रभावित क्षेत्रमा पठाइने महानगरपालिकाले जनाएको छ। विपदको कठिन अवस्थामा प्रभावित नागरिकको जीवन रक्षा तथा राहतमा सहयोग पुर्याउन सबैलाई अभियानमा सहभागी हुन मेरा धनराज आचार्यले अपील गर्नुभएको छ। महानगरपालिकाका अनुसार एकद्वार प्रणाली मार्फत राहत सामग्री संकलन र वितरण गर्दा आवश्यकताको आधारमा सामग्री व्यवस्थापन गर्न तथा दोहोरोपन हटाउँदै पारदर्शी र व्यवस्थित रूपमा प्रभावितसम्म राहत पुर्याउन सहज हुनेछ। यसअघि पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरिसकिएको छ। बाढ़ी तथा अन्य विपदबाट प्रभावित नागरिकको उद्धार राहत र उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागि नगर प्रमुख आचार्यले जानकारी दिनुभएको छ। यसका अलावा महानगरले प्रभावित क्षेत्रमा उद्धार उपचार तथा राहत कार्यमा सहयोग पुर्याउन नगर प्रहरी र स्वास्थ्य कर्मीको टोली परिचालन गरेको छ। विपदको कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार तथा उपचारमा सहयोग गर्ने उद्देश्यले महानगरपालिकाले आवश्यक जनशक्ति उद्धार सामग्री र स्वास्थ्य उपकरण सहितको टोली प्रभावित क्षेत्रमा पठाएको हो। भोटेकुसीमा आएको बाढ़ीबाट प्रभावित रसुवा जिल्लाका बाढ़ी पीड़ितको लागि नेपाल रेड क्रस सोसाइटी कास्कीले खाद्यान्न तथा राहत सामग्री संकलन शुरू गरेको छ। नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयको सर्कुलर अनुसार कास्की रेड क्रसले रसुवाका करिब 2000 बाढ़ी पीड़ितलाई 10 दिनसम्म पुग्ने खाद्यान्न पठाउने तयारी गरेको हो। नेपाल रेड क्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीका अनुसार राहत संकलनको लागि कास्कीका 48 वटा उपशाखा 5 वटा पालिका समिति तथा 130 भन्दा बढ़ी युवा तथा जुनियर रेड क्रस सर्कललाई आग्रह गरिएको छ। आग्रहपछि जिल्लाका सबै उपशाखाले आफ्नो क्षमता अनुसार राहत सहयोग जुटाउन थालेका छन्। उहाँका अनुसार विभिन्न उपशाखा तथा रेडक्रसमा आबद्ध व्यक्तिहरूले नगद तथा खाद्यान्नका रूपमा सहयोग गरिरहेका छन्। संकलन भएको राहत सामग्री रसुवासम्म पुर्याउन सड़क अवरोधको कारण केही समस्या भए पनि सोमबार दिनभर संकलन गरिएको सामग्री मंगलबारसम्म पठाउने गरी तयारी भइरहेको उहाँले बताउनु भएको छ। कास्की रेडक्रसका मन्त्री सन्तोष अधिकारीले केन्द्रीय कार्यालयबाट प्राप्त सर्कुलर अनुसार रसुवा बाढ़ी पीड़ितको लागि खाद्यान्न संकलनको काम सोमबारदेखि शुरू गरिएको जानकारी दिनुभयो। उहाँले मंगलबारसम्म आवश्यक सामग्री संकलन गरी रसुवातर्फ पठाउने तयारी भइरहेको बताउनुभयो। बाढ़ी तथा विपदका कारण प्रभावित क्षेत्रमा मानवीय सहायता आवश्यक रहेकोले कास्की रेडक्रसका सबै विपद व्यवस्थापन सम्बन्धी सेललाई सक्रिय अवस्थामा राखिएको उहाँले बताउनु भएको छ। स्थानीय तह तथा उपशाखा मार्फत राहत संकलन र व्यवस्थापनको कामलाई समेत तीव्रता दिइएको उहाँको भनाइ छ। यसैबीच नेपाल रेड क्रस सोसाइटी कास्कीको बैठकले केन्द्रीय राहत कोषमा 3 लाख रूपियाँ सहयोग पठाउने निर्णय गरेको छ। बाढ़ी पीड़ितको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम केन्द्रीय राहत कोषमा पठाउने निर्णय गरिएको अधिकारीले जानकारी दिनुभएको छ। कास्की रेड क्रसले विपदको यो घड़ीमा मानवीय सहयोग आवश्यक रहेकोले सर्वसाधारण संघ संस्था तथा विभिन्न निकायलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गरेको छ। बाढ़ी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न नगद तथा अन्य आवश्यक राहत सामग्री उपलब्ध गराउन रेड क्रसले अपील गरेको हो। नेकपा एमालेका सचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले विपदबाट प्रभावित तथा पीड़ित नागरिकले तत्काल राहत पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ। नेकपा एमाले कास्कीले समसामयिक राजनैतिक तथा सामाजिक परिस्थितिबारे छलफल गर्न आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले दीर्घकालीन व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गर्नुभएको छ। देशमा समस्या पर्दा त्यसको पीड़ा महसुस गर्ने र जनताको दुःखमा साथ दिने पार्टीका रूपमा एमाले आफ्नो सक्रियता अझ बढ़ाउनुपर्ने उहाँको भनाइ थियो। विपदका बेला राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर पीड़ितको पक्षमा काम गर्नुपर्ने उहाँले बताउनुभयो। देशलाई दुख्दा एमालेलाई दुख्नुपर्छ, त्यसैले पार्टीको सक्रियता अझ बढ़ी हुनुपर्छ, अधिकारीले भन्नुभएको छ। उहाँले पार्टीको सम्पूर्ण पंक्ति एकताबद्ध भएर जनताको बीचमा पुग्नुपर्नेमा जोड़ दिनुभयो। एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका अधिकारीले अहिले जनताका कुरा धेरै सुन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। जनताको हित र देशको हितमा हुने विषयलाई प्राथमिकताका साथ आत्मसात गर्दै केन्द्रदेखि जिल्ला तहसम्मका नेता तथा कार्यकर्ताले वड़ा केन्द्रित कार्यक्रम मार्फत जनतासँग जोड़िनुपर्ने उहाँको भनाइ थियो। उहाँले एमाले संचालन गरेको मिशन पार्टी जागरण अभियान तल्लो तहसम्म अपेक्षित रूपमा पुग्न नसकेको भन्दै त्यसलाई पुनः प्रभावकारी रूपमा संचालन गर्नुपर्ने बताउनुभयो। पार्टी जागरण अभियानलाई पुनर्स्थापनाको कामका रूपमा समेत अघि बढ़ाउनुपर्ने उहाँको भनाइ थियो। कास्कीले विपद प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्दै प्रभावकारी काम गर्नुपर्ने बताउँदै अधिकारीले तत्कालको राहतसँगै दीर्घकालीन व्यवस्थापनमा समेत ध्यान दिन आग्रह गर्नुभयो। विपदबाट प्रभावित क्षेत्रमा लामो समयसम्म उपयोग हुने संरचना निर्माण तथा व्यवस्थापनमा समेत सहयोग गर्नुपर्ने उहाँले बताउनुभएको छ। अधिकारीले केन्द्रदेखि वडा तहसम्म विपद व्यवस्थापन प्रतिकारी टोलीको व्यवस्था रहे पनि सरकारले त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको बताउनुभयो। विपदको बेला प्रतिकारी टोलीलाई सक्रिय बनाउँदै आवश्यक व्यवस्थापनमा सरकार पनि प्रभावकारी रूपमा अघि बढ़नुपर्ने उहाँको भनाइ थियो। उहाँले विपदको कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्नुपर्ने बताउँदै सरकार र राजनैतिक दलबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। समसामयिक परिस्थिति र हाम्रो दायित्व विषयमा आयोजित बेलामा पछिल्लो समय देखिएको विपद तथा चुनौतीपूर्ण परिस्थितिमा पार्टी पंक्तिको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। बेलामा बोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी छेत्रीले केन्द्रको निर्देशन अनुसार कास्कीबाट आर्थिक खाद्यान्न लगायत आवश्यक सामग्री संकलन गरी सम्बन्धित प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको जानकारी दिनुभयो। उहाँको अनुसार राहत सामग्री संकलन गर्ने कार्य सोमबारदेखि शुरू गरिएको छ। एक दुई दिनभित्रै संकलनको काम सम्पन्न गरी सम्बन्धित ठाउँमा पठाइनेछ। विपदको बेला ढिलो गरी पठाइएको सहयोग प्रभावकारी नहुने भएकोले तीन दिनभित्रै संकलन तथा पठाउने काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनु भएको छ। अध्यक्ष अधिकारी छेत्रीले राहत संकलनमा पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुक सबैलाई सक्रियतापूर्वक सहभागी हुन आग्रह गर्नुभएको छ। विपदको बेला पीड़ित नागरिकसम्म समयमै सहयोग पुर्याउनु पार्टीको सामाजिक दायित्व समेत भएको उहाँको भनाइ छ। बेलामा नेकपा एमाले कास्कीका इन्चार्ज जगत विश्वकर्मा, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा लगायतका नेताहरूले समसामयिक परिस्थिति, पार्टीको भूमिका तथा विपद व्यवस्थापनमा कार्यकर्ताको जिम्मेवारी बारे धारणा राख्नुभएको थियो। बेलाले विपदका कारण प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि दीर्घकालीन पुनर्स्थापना तथा व्यवस्थापनका काममा समेत पार्टीको स्थानीय संरचनालाई परिचालन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल, स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856026579, 9856026579।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदय घात,
6: हाई ब्लड
8: ब्लड प्रेसर
7: हार्ट फेल
8: छाती को दुखाई तथा थकान
7: मुटुक को भल्क मा समस्या
8: मुटु को बाथ रोग
7: हाई ट्राइग्लिसराइटिजी
8: मुटु को धड़कन मा अनियमितता
7: हाई कोलेस्ट्रोल
8: पेस मेकर राखे को वा राख्नु पर्ने
7: एंजियोग्राफी एंजियोप्लास्टिक गरेको वा गर्नु पर्ने
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
3: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौं
9: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
9: साँच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
9: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424-9804-46-525
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नौलो घुम्ती नेपालले आफ्नो स्थापनाको 25 वर्षको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा 82 युनिट रगत संकलन भएको छ। संस्थाले आज पोखराको मानवाधिकार चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। संस्थाका पूर्व अध्यक्ष तथा रजत जयन्ती महोत्सव संयोजक पदमराज पहाड़ीका अनुसार संस्थाको 25 स्थापना वर्षको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम अन्तर्गत रक्तदानलाई पहिलो कार्यक्रमका रूपमा आयोजना गरिएको हो। पहाड़ीले संस्थाले आगामी दिनमा विभिन्न कार्यक्रम गरी रजत जयन्ती वर्ष मनाउने बताउनु भएको छ। रजत जयन्तीका अवसरमा नौलो घुम्ती नेपालले पछिल्लो 25 वर्षमा गरेका गतिविधि तथा योगदानबारे जानकारी गराउने तयारी गरेको उहाँले बताउनु भएको छ। उहाँका अनुसार आगामी असोज 8 र 9 गते संस्थाले रजत जयन्तीको विशेष कार्यक्रम आयोजना गर्नेछ। उक्त अवसरमा संस्थाको भवन निर्माण लगायतका काममा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ। नौलो घुम्ती नेपालले उपचार परामर्श तथा पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै आएको प्रहरीले जानकारी दिनुभएको छ। संस्थाले शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम विभिन्न जिल्लामा सञ्चालन गर्दै आएको छ। विशेष गरी यौन तथा प्रजनन स्वास्थ्य, एसटीआई तथा एचआईभी सम्बन्धी सचेतना र सेवाको क्षेत्रमा संस्थाले काम गर्दै आएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार हालसम्म 1065 जनालाई प्रत्यक्ष रूपमा सहयोग गरिएको छ। रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै भण्डारीले पछिल्लो समय रगतको अभाव देखिरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरेर नौलो घुम्ती नेपालले महत्वपूर्ण योगदान गरेको बताउनुभयो। नौलो घुम्ती नेपालका वरिष्ठ उपाध्यक्ष मंगल नेपालीको अध्यक्षतामा भएको कार्यक्रम इन्जिनियर महेश विश्वकर्माले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा संस्थामा आबद्ध व्यक्तिका साथै सर्वसाधारण रक्तदाताको समेत सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमलाई प्रादेशिक रक्त संचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो। संस्थाले रजत जयन्ती वर्षभरि सामाजिक सेवा तथा जनहितका विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पोखरातिन नदीपुर भिसीमार्ग स्थित माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा 11 र 12 का विद्यार्थीलाई लक्षित गरी विद्यार्थी नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम आयोजना गरिएको छ। सोमबार आयोजित कार्यक्रममा विद्यार्थीको चौतर्फी विकाससँगै मूल्यमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरूङले बताउनु भएको छ। उहाँले पढ़ाईसँगै विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, सकारात्मक सोच र प्रभावकारी संचार सिपको विकास आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा व्यक्तित्व विकासका विषयमा प्रशिक्षण दिँदै गुरूङले विद्यार्थी जीवनदेखि नै आफ्नो क्षमता पहिचान गरी त्यसलाई सही दिशामा प्रयोग गर्न सके भविष्यमा सफल नेतृत्वकर्ता बन्न सकिने बताउनुभयो। व्यक्तित्व विकास एकैपटक हासिल हुने विषय नभई निरन्तरको अभ्यास, व्यवहार र सकारात्मक सोचबाट विकास हुने उहाँको भनाइ थियो। विद्यालयका प्रधानाध्यापक सहेन्द्र राज श्रेष्ठले विद्यालयमा गठन भएका विभिन्न क्लबको काम, कर्तव्य र जिम्मेवारीको बारेमा जानकारी गराउनु भएको थियो। उहाँले विद्यार्थीलाई पढ़ाईसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराई नेतृत्व विकासका अवसर प्रदान गर्दै आएको बताउनुभयो। कार्यक्रममा प्लस टू एकाडेमिक संयोजक गोविन्द सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। नेतृत्व विषयमा एमफिलका शोधार्थी शिक्षक कृष्ण लम्सालले विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रशासक चित्र गुरूङ, स्पोर्ट्स क्लबका अध्यक्ष, सोशल सर्भिस क्लबकी अध्यक्ष जेनिफा गुरूङ, गेम एण्ड स्पोर्ट्स क्लबका अध्यक्ष पंकज श्रेष्ठ, म्युजिक आर्ट एण्ड लिटरेचर क्लबका अध्यक्ष साजन तामाङ तथा कक्षा प्रतिनिधि अर्जुन साके लगायतले नेतृत्व तथा व्यक्तित्व विकासका विषयमा आफ्नो धारणा राख्नु भएको थियो। रोयल इन्फिल्डले पोखराको नयाँ बजारमा नयाँ शोरूमको उद्घाटन गरेको छ। पोखराको आधिकारिक विक्रेता क्लासिक ड्राइभको सोमबारे कार्यक्रमका बीच अल्फा अटोमोटिभ प्रणालीका निर्देशक मेघराज पौडेलले उद्घाटन गर्नुभयो। अल्फा अटोमोटिभ प्रणाली रोयल इन्फिल्डको लागि नेपालको आधिकारिक विक्रेता हो। नयाँ रोयल इन्फिल्ड शोरूमको नेतृत्व अटो व्यवसायी शिशिर सुवेदी र परमेश पराजुलीले गर्नुभएको छ। उहाँहरू पोखराको अटोमोबाइल व्यवसायमा 3 दशक भन्दा बढ़ी समयदेखि सक्रिय रहनुका साथै पोखराको आतिथ्य तथा हस्पिटालिटी व्यवसायमा समेत स्थापित नामका रूपमा परिचित हुनुहुन्छ। लामो व्यावसायिक अनुभव, स्थानीय बजारको गहिरो बुझाइ तथा प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिले पोखरामा रोयल इन्फिल्डको ग्राहक अनुभवलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सी परिसूचक आज 2 अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सी परिसूचक 43.89 अङ्कले घटेर 2513.42 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका 93,22,185 किता शेयर 3,64,86,09,878 मूल्यमा खरिद बिक्री भएका छन्। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हकजालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनैतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजनीतिज्ञलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम केहोन हीलाई च्यानलका झोला र
हिराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेत्रास्त्र र ड्रोन मार्फत आक्रमण गरेको दावी गरेको छ। आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कार्यवाही स्वरूप जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई लक्षित गरिएको हो। आक्रमणबाट सैन्य पूर्वाधार तथा लड़ाकू विमान तैनात गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ। यसअघि अमेरिकी अधिकारीहरूले लाराक द्वीपमा इरानी रिभोल्युसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसटी यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालले बहराइनलाई 7 विकेटले हराएको हो। बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटाएको थियो। नेपालका अर्जुन कुमारले नट आउट 36, रोहित पौडेलले नट आउट 19 रन बनाउनुभयो। बहराइनका इमरान जावेद अनवरले 3 विकेट लिनुभयो। यसअघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाए। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाउनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिनुभयो। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष उनी एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल भदौ 27 गते शनिबार हुनेछ। काठमाडौँमा आयोजना हुने एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनबीएलको खेल तालिका सार्वजनिक गरिएको छ। भदौ 19 गतेदेखि त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवड़ हलमा शुरू हुने एनबीएलको खेल तालिका सार्वजनिक गरिएको हो। भदौ 19 गते पहिलो खेल मधेस वारियर्स र सगरमाथा स्मार्सर्स बीच हुनेछ। सोही दिन अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच पनि खेल हुनेछ। प्रतियोगितामा मधेस, सगरमाथा, अन्नपूर्ण, कर्णाली सहित खप्तड फाल्कन्स र काठमाण्डु रेड्स गरी 6 पुरूष फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टीमले पहिलो सिंगल राउण्ड रोबिन लीगका आधारमा खेल खेल्नेछन्। राउण्ड रोबिन लीगको समापनपछि लीगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा पुग्नेछन्। लीगमा दोस्रो र तेस्रो हुने टोलीले पुनः फाइनल प्रवेशको लागि प्लेअफ खेल्नेछन्। प्रतियोगितामा फाइनल र प्लेअफ सहित जम्मा 17 खेल हुने एनबीएलका सीईओ विकास केतालले जनाउनु भएको छ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनबीएलको पहिलो संस्करणको फाइनल भदौ 27 गते हुनेछ। पुरूष फ्रेन्चाइज भलिबल लीग नेपालमै पहिलो पटक हुन लागेको हो। अन्तमा नेपाल भलिबल लीगको तयारी तीव्र गतिमा अगाडि बढ़िरहेको सीईओ खेतानले जानकारी समेत दिएका छन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ, लेदो हटाएर सब खोज्ने अवस्था नभएको दावी। प्रधानमन्त्री शाह र राष्ट्रपति सभापति लामिछानेबीच भेटवार्ता, उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनर्स्थापनाका विषयमा छलफल। भोटेपछि बाढ़ी पीड़ितको लागि पोखरा महानगरले राहत सामग्री संकलन गर्दै प्रभावित नागरिकको जीवन रक्षा तथा राहतमा सहयोग पुर्याउने उद्देश्य। रसुवा बाढ़ी पीड़ितको लागि कास्की रेडक्रसले खाद्यान्न संकलन थाल्यो, मंगलबारसम्म पठाउने गरी तयारी। राहतसँगै दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन एमाले सचिव अधिकारीको आग्रह, जनताका कुरा धेरै सुन्नुपर्ने आवश्यकता रहेको उल्लेख। नौलो घुम्ती नेपालको रक्तदानमा 82 युनिट रगत संकलन, विभिन्न कार्यक्रम गरी रजत जयन्ती वर्ष मनाउने। युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाय, जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दावी र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित, नेपाल भलिबल लीगको खेल तालिका सार्वजनिक। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस के घर रंग लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ज पेंस
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखे ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98028-59321 061-581-871
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदय घात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाइ तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही भदौ 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-5534-34-834।
13: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
14: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवट पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
15: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
16: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
15: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
16: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
14: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-98-251-98-190।
17: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
18: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
17: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
18: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी प्रतिशत गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
17: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
18: फोन 5308 15
17: 5308 15
18: मोबाइल नम्बर 9852268 71 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
17: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
19: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
20: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
19: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
20: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
19: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
20: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
19: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
20: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
19: नेपाल आदिवासी जनजाति महासंघ।
21: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
22: हेलो,
23: हजुर नमस्कार।
22: हेलो
23: नमस्कार काका, सुन्नु भएन?
22: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
23: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज, सुन्नु भएन?
22: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
23: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको।
22: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
23: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
22: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
14: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
14: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
0: रंग बहार रंग बहार,
1: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
0: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर पेन्ट।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।